0: बोरु बैरीलाई मेरो घोत्रोले हानेर ढाली नै दिन्छु।
1: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त चाहिँ महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्वत 2018 शुरू भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 सालमा प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 सालमा दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर नेपाली सेनामा प्रवेश गर्नुभएको अभिलेख छ।
2: पहिलो प्रयास भए पनि शुरूआतका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुवर यस्तै उदाहरण हुनुहुन्छ, जो पहिलो महिला प्याराजम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर अवकाश प्राप्त।
3: त्यो बेलामा नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा, मान्छेले सुतेरी भन्छ त्यस्तो मान्छेलाई, त्यसरी मलाई कुनै महसुस भएन। मलाई राम्रै लाग्छ, मैले त अरू पनि इभेन्ट गर्न पाए भयो, हिमाल चढ्न पाएको भए त्यो बेला म हिमाल पनि चढ्थे जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु केही गर्नुपर्ने भने कुनै महिला पनि कुनै पुरुष भन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी, आफ्नो चाहिँ नि देशको लागि आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिराखेका छन् कति हाम्रो महिलाहरू, यङ साम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे, देशको लागि आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रोगी मान्छे भन्दा कम आफूलाई नठानु। यदि हामीले बायोलोजिकली हेर्ने हो भने पनि वी आर मोर स्ट्रङ्गर देन मेन, र उसले आफूलाई चाहिँ सधैँ म आइएम मोर स्ट्रङ्गर, आइएम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
1: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप शुरूमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
2: यसै क्रममा विक्रम सम्वत 2060 साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरूष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरूष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधी गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्मदा थापा
4: समान अवसर र कार्य वातावरणले चाहिँ पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले अस्वस्थ पार्छ नै होइन। अब हामीले जाहिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति प्रोफेसनल्ली चाहिँ एज अ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो। प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा, संस्थागत अवसर हुन्छ जस्तो पोलिस थि नियम कानूनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ। त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो। राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो। मेल र फिमेलमा कुनै पनि त्यसको थिएन, संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन। त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला।
1: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो। सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्वत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानूनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले। विक्रम सम्वत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 सालबाट अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो।
2: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्। पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ। यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ। भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी,
5: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 नियम 5 रहेको समावेशी तर्फको 20% कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ। साथै महिलालाई खुल्ला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन। बरु पुरूषको तुलनामा महिलाले अझ बढ़ी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ। जस्तै पुरूषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन। सैनिक सेवा अन्य सेवाभन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ। महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरूषको तुलनामा केही लचिलो छ, जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरू जस्ता लागू छैन। सैनिक सेवा अन्य सेवाभन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षण

0: को लागि लचक रहे।
1: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ।
2: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछड़िएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ। यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ। जब सबै लैंगिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानूनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्राण सहायक रथी श्री इभिता राणा।
3: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाफदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ। सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानूनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यवहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
1: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढ़ाएका छन्। यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिशनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्। नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ।
4: सबैले गाह्रो हुन्छ, लडाई हुन्छ, केटीहरूलाई बस्नु सबै अवस्थामा गाह्रो होला भन्ने जस्तो कुरा गरेको थियो, तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम फेरी पहिलो पटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो। अनि हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो। हाम्रो महिलाहरूले लेब्नन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त गीतिसकेको अवस्था अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो, त्यस कारणले महिला र बालबालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने धर्मले गर्दा नै उहाँहरूलाई केटाहरूसँग त्यति खुल्न बोल्न अप्ठ्यारो हुने हुँदा उहाँहरू चाहिँ एकदमै आफ्नै दिदी बहिनी जस्तो सबै मनको कुरा खोल्ने समस्या भन्ने र हाम्रो यो जुन सेवा हामीले प्रवाह गर्थ्यौँ त्यो चाहिँ 24 घण्टा हुन्थ्यो। राति जस्तो स्कर्पियन बाइट भयो यस्तो पनि केही भयो भने उहाँ आउनुहुन्थ्यो, बिरामी जति आउनुहुन्थ्यो उहाँहरूको चाहिँ इमोसनल पार्ट चाहिँ धेरै थियो, त्यो कुरा सेयर गरेर एकदमै सहज हुन्थ्यो र आफ्नोपन उहाँहरूलाई फिल भयो, एकदम सिक्योर भएको जस्तो फिल भयो भने चाहिँ हामीले अनुभव गर्यो।
2: डाक्टर केसीले जस्तै आज थुप्रै नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको भूमिकामा रही सेवा गरिसकेका छन्। आजकै कुरा गर्ने हो भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत, 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्र संघको कंगो मिशनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसर प्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
4: फिल गरेको छु, त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। यो नेपालको मात्र होइन, यो 7 कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र इन्डियाले पनि, म त 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन

0: फिमेल अब्जर्भर अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अब्जर्भरलाई कन्टिन्युटी दिन थाल्यो. मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने. अनि फेरि युएनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन. त्यति मात्र होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिलाहरू बाल बालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुर्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ. आफू पनि एकदमै इन्भल्भ भएको थिएँ.
1: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बाल बालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ. यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ.
2: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरूष सरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै आएका छन्. त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमाण्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल. उहाँले वीरेन्द्र अस्पतालको कमाण्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
3: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य सेवाको एउटा मुटु नै हो. यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भने राम्ररी बुझेको छु. यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क, अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु. र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल, स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढ़िरहेको छु. साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ. चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था, यो सम्पूर्ण टिमको समर्पण, नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ. नेपाली सेनाले मलाई यो महत्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ. यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी, आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु.
1: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन्. यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ.
4: म कराचेको चाहिँ काटा इभेन्टमा छु अहिले. सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ. अब मेहनत पुगी गरियो भने, राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ. नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन, त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ. नेपालमा फर्स्ट हुनुपर्छ, जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ. अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ, अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ. त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा दुई टाइम ट्रेनिङ गर्छु, त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु, पढ्छु, आफ्नो कामहरू गर्छु. दुःख गरेर आएको त कोही पनि हुँदैन, सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउन लागि. अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस्, तर राइट तरिकाको दुःख गर्नुहोस् कि. मान्छेहरूले दुःख यति धेरै गर्छ कि तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन. त्यही भएर मेहनत चाहिँ गर्नुहोस्, मेहनतका साथ साथ टाइममा सुत्ने, टाइममा खाने, टाइममा उठ्ने, साथसाथै एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ.
2: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घड़ीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो. कोविड-19 को महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो. यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल. यो काम गर्दै आउनुभएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ,
5: तालिममा जुन हामीले फिल गर्छौँ त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ. रियल सिनारियोमा पनि तिमीहरूले यो कामहरू गर्नुपर्छ, गर्न सक्छौ भन्ने एउटा हौसला दिएर हामीलाई त्यहाँ पठाउनुहुन्छ. हामी त्यही अनुसार काम गरि पनि राखेका छौँ अहिलेसम्म चाहिँ। एक्सप्लोसिभ भनेको त अलिकति त्यो ट्रेन्ड जानेको छौँ, हिजोको दिनमा यस्तै आइडी भेटेको थियो आज पनि त्यही छ भनेर भन्नै सकिँदैन। त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ, अब हामीलाई पनि त्यस्तो फिल हुन्छ। तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ क्या। र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले, म लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन र फिल्डमा पनि मैले त्यो देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ, त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ।
1: सैनिक सेवाका सबै क्षेत्रमा पुरुष सरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन्। विशेषत चुनौतीपूर्ण पेशाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन्। यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली।
6: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो। हामीले थाहा पाउँदा धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने, पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला पकाउनु गरेको छ। अर्को भनेको चाहिँ त्यो सैनिक सङ्गठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ। अब सैनिक सङ्गठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ, त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नुभएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू, त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ। अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ।
2: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक संगठनलाई समेत समावेशी र बलियो बनाएको छ। तसर्थ इतिहासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ।
7: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।
8: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
9: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने, मृतकका परिवारलाई 10 लाख रूपियाँ अक्षेपी 10 लाख रूपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 चार महिना 15 गते अर्थात आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गत साउन 10 गते भएको दुखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसील बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै राष्ट्रपाका कोशी र मधेसका सांसदहरूले राष्ट्रपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढ़ाउनु पर्ने सुझाव दिएका थिए। गैराति नै एउटा सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भटकाउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पंक्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
2: नेपाली कंग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली कांग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो यो अपेक्षा छ। म जेएनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्को एउटा हिंसा थिच्न सक्दैनौँ। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागी जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
1: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यानकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
3: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले मृतकहरूप्रति श्रद्धांजली अर्पण गर्दै रेडियोहरू तथा आम संचारका माध्यममा क्रियाशील संचारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकुराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तीमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपील गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरकारवालाबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। यही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनले पनि आपसी सद्भावको लागि अपील गरेको छ।
4: यसैबीच आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव हिजो मधेसभर फैलिएको छ। सुनसरीमा गोली लागेका 2 र सिराहामा 1 जनाको मृत्यु भएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिधाको गोलबजारमा दिउँसो 2 बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरै 2 का 70 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति दिवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढ़ेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
5: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ, भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
4: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा।

0: वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-5523.
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
2: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
3: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ.
2: गर्भवती हुँदा के खाने,
3: स्तनपानको मात्रा कसरी पुर्याउने,
2: शिशुलाई कहिलेदेखि थप खाना दिने,
3: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
2: यसको जवाब अनुमानमा होइन,
3: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट.
2: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे.
3: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि. पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
5: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
6: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ. संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ. संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो. प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ. संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो. त्यस्तै भित्रपृष्ठमा जिल्ला जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ. तल्लो अरूणको वित्तीय व्यवस्थापनका लागि म्याद थप, अरूण 3 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृत लगायतका कामहरू रोकिएका छन्. बोर्ड बैठक नबस्दा र सीईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्. त्यस्तै बर्ड फ्लूपछि बढ़ घट्यो अण्डा उत्पादन, बढ़्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ.
5: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नुभएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ. लघुवित्त पीड़ितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ. लघुवित्त संस्थाको ब्याजदर र शैलीप्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीड़ितसँग सरकारले वार्ता शुरू गरेको हो. हिजो अर्थ मन्त्रालयमा पीड़ित र सरकारी वार्ता समिति बीच करिब 3 घण्टा भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालयले जनाएको छ. आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ. गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नुभएको खबर छापिएको छ. एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ. पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड़ बराबरका खसिबोका बिक्री भएको हो. आर्थिक वर्ष 2082/83 पालिकाभित्रका किसानहरूले 7.52 करोड़ रूपियाँ बराबरको खसिबोका बेचेका हुन्. 90 टन हिमाली जड़ीबुटी निकासी शीर्षकमा खलंगा दार्चुलाबाट लेखिएको खबर छापिएको छ. जड़ीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाण मा हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो. गत आर्थिक वर्ष 82/83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली, नेपालगंज, काठमाडौँ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ. 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ. पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौं. वर्षौंपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खान पुग्थ्यो। बाँदर ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमीनले नगद फैलाइरहेको छ। पाँच थरको फिदिम नगरपालिका चार सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ। आर्थिक कारोबार दैनिकमा घर जग्गा कारोबारमा 34% बढ़ेको बारेमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छ। साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेस अशान्त संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुंगो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ़ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुंगो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल शुरू भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान वज्राचार्यको खबर छापिएको छ। चिकित्सकको लापरवाहीले कपिल वस्तु नगरपालिका साथ धमौलीका सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयले कपिल वस्तु अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य बीमा बोर्डमा नवनियुक्त अध्यक्षका चुनौती शीर्षकमा अर्को विश्लेषण सहितको खबर छापिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। भारतमा लगाइएको लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनैतिक दबावका बीचमा संसदका दुवै सदनबाट पेपर लीक रोक्ने सम्बन्धी कड़ा विधेयक पारित भएको छ। लोकसभाबाट बुधबार पारित भएको सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 हिजो राज्यसभाबाट पनि बहुमतले पारित भएको हो। विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैराति सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लीक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इंग्ल्याण्डमा गर्मीका कारण करिब 2877 जनाको मृत्यु भएको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जूनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1504 भन्दा झण्डै दोब्बरले बढ़ेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेप्रास्त आक्रमणमा अमेरिकाका 3 F-35 लड़ाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा 3 लड़ाकु विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार IRGCले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको किस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले साइद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन। दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएता अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाड़ी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफएले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको शेयर बेच्ने प्रयोजना अन्तर्गतको प्रस्ताव अगाडि बढ़ाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैंकक जान लाग्नु भएको छ। तीन असोजमा शुरू हुने एसियाडमा दुवैले स्ट्रीट विधामा भाग लिने खबरहरू सार्वजनिक भएका छन्।
6: धार्मिक सहिष्णुताका लागि नागरिक समाजको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब सामाजिक सद्भाव बढ़ाउन तेस्रो पक्षको भूमिकाको कुरा। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। विवाद र सम्वादको महत्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी शोभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ।
4: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल भन्न पुग्छन्। त्यो जटिलतालाई सामान्यीकरण गर्ने क्षमता चाहिँ त्यही धर्मगुरूहरूकै हुन्छ। उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ। त्यसका तेस्रो पक्षको पनि तपाईँले कुरा गर्नुभयो। तेस्रो पक्षको काम भनेको कुरा के भने वातावरण सिर्जना गर्ने हो, सहजीकरण गर्ने हो। आवश्यकता पर्दा गरी मध्यस्थता पनि गर्नुपर्छ। सूचनाहरू हामीले चाहिँ सही ढंगले प्रवाह पनि गर्नुपर्ने हो, जस अहिले तपाईँहरूले यो गरिरहनु भएको छ। यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त। मूल उद्देश्य भनेकै समाज शान्ति होस्, सद्भाव होस्, सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चार संवाद गरिरहेका छौँ। त्यसको पनि तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न सक्छ। सही सूचना प्रवाह सबैभन्दा सशक्त माध्यम हो नि त। त्यसो भने सामुदायिक रेडियो त अझ सशक्त माध्यम हो, किन जिम्मेवारपूर्ण ढंगले सूचना प्रवाह गर्छ। त्यस कारणले तेस्रो पक्षको संलग्नता अहिले जरूरी छ। अब त्यो राज्यले पनि पहिचान गर्न सक्नु पर्यो, त्यो एउटा विश्वसनीय पक्ष हुनुपर्छ। फेरि द्वन्द्वमा छन् या एउटा मनमुटावमा भएका पक्षहरू छन्, अब हामीले अरे हिंसामा प्रयोग गर्न चाहन्न, द्वन्द्वमा भएका या मनमुटावमा भएका समूहहरू छन् अहिले जुन चाहिँ अब जुन देखा परिरहेका छन्। खास गरी अहिले धार्मिक रूपमा भन्दा पनि केही अनुयायीहरू चाहिँ बीचमा चाहिँ मनमुटाव भएको, सिर्जना भएको, उनलाई उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
5: जहिले पनि नागरिक प्रयास र मानवाधिकार कर्मीहरूको प्रयासले नै धेरै खालका घटनाहरूलाई एउटा सही मार्गमा लानलाई सरकारलाई सहयोग भएको अवस्थाहरू थिए होइन। सरकारी पक्षबाट चाहिँ तपाईँहरू प्रति अलिकति मध्यस्थता होस्, सहयोग होस् भन्ने जस्तो कुराहरू
4: यस्तो छ। अब अहिलेको सरकार अब निर्वाचित सरकार हो, हाम्रो सरकार हो, लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनको माध्यमबाट आएको सरकारको हामीले त्यसको हामीले सम्मान गर्नुपर्छ। उसको राजनीतिक कानुनी संवैधानिक वैधता छ। तर सरकार संवाद गर्न चाहँदैन, आफू पनि गर्दैन, अरूलाई अगाडि सार्न पनि चाहँदैन। खास गरी यो विषयमा त यो चाहिँ सुनसरीबाट जुन कप्तानगंजबाट भएको घटनाको सन्दर्भमा राज्य साह्रै निरीह देखिएको छ, राज्यको लापरवाहीपन पनि देखिन्छ। न उसले प्रशासनिक संरचना र सही ढंगले परिचालन गरेको छ, न सुरक्षा सम्बन्धी र सही ढंगले परिचालन गरेको छ, र न नागरिक तहका पहलहरूलाई मान्यता दिएको छ। भनेपछि ऊ न आफू गर्छ न अरूलाई गर्ने वातावरण सिर्जना गर्छ। त्यसकारण यो अहिलेको सबैभन्दा अहिलेको यो घटनाको लागि अलिकति यो जटिल स्वरूप लिनुमा पनि सरकारको जिम्मेवारी छ। त्यसकारण म चाहिँ के आग्रह गर्न चाहन्छु भने सरकारले या सरकारसँग नजिक राजनीतिक दलहरू या सरकारको कुनै संयन्त्रहरूले सुनिरहेको छ भने राज्य जिम्मेवार बनिदियोस्। पहिलो कुरा राज्यले पहल लिइदियोस्। प्रशासनिक र सुरक्षात्मक कारवाही होइन, सरकारबाट यो सम्भव छैन भने नागरिक तहबाट भएका पहलहरूलाई पनि मान्यता दिनुपर्छ।
3: मानव अधिकार कर्मी शोभाकर बुढाथोकीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीको अपीलले हिंसा भट्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता। गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुझे सहमति।
3: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाटै 39 लाखलाई रोजगारी। लघु वित्त पीड़ित संघको वार्ता सकारात्मक।
6: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री। भाषा परीक्षाको म्याद थप।
3: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित। इंग्ल्याण्डमा अत्यधिक गर्मी। इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
6: र एसियाडका लागि नेपाली टोलीले स्कटिङको प्रशिक्षण थाइल्याण्डमा लिने। विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ गुरू र चेला बीचको सम्बन्ध, तर पछिल्लो समयमा कतिपय गुरूहरूमाथि आक्रमण भएका, कक्षा कोठामै त्यस्ता दुर्व्यवहार भएका खबरहरू पनि सार्वजनिक भइराखेका छन्। केही दिन अगाडि मात्रै गुरू पूर्णिमा थियो, तर गुरू पूर्णिमाको दिन बिहानैदेखि अबेरसम्म सामाजिक सञ्जालदेखि भौतिक उपस्थितिमै फेरि विभिन्न प्रकारका कार्यक्रम पनि गर्ने गरिन्छ। एउटा खुल्ला ठाउँ छ, तीनजना व्यक्तिहरू छन्, दुईजना पुरूष एकजना महिला र बीचमा रहेका एकजना अलिकति पाको अवस्थाका जस्ता देखिने व्यक्ति जो शिक्षक जस्ता पनि देखिन्छन्, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अरू बेला मतलब छैन, गुरु पूर्णिमा मात्र गुरुको अति धेरै गुणगान, कस्ता चेलाहरू।
6: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्नु, किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सकिने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गए
1: तर फर्के,
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जस्तो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनता आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढ़ी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ। यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदनमा।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको कामलाई अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिश गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्छ
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौं।
0: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि, त्यो दौडधुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
1: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र? सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ होइन, गृह मन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
0: के हो यो डिडिए भनेको?
1: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
0: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
1: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यलताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
1: म आफै भोगिरहेछु होइन, म आफै पीड़ित हो, लगायतका मान्छेहरूले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो, हाम्रो प्रतिबद्धता पनि हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
0: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
1: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडायो, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
0: तपाईँ चाहिँ अनि के भनेर जवाब दिनुहुन्छ?
1: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
0: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदिए हुन्थ्यो भन्ने लागेको हो कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
1: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
0: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
1: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि। जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जाँदा हराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
0: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
1: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जे होस् मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जे होस् सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीको समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीडा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जो यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्षको एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु पनि यो अन्तिमसम्म।
0: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने हो त्यो त एकातर्फ छ नै, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक टिप्पणाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
1: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दा म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सही घाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
0: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
1: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातको आधारमा छुवाछुत यस्तो छ मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम अझ पनि यति दह्रो ढंगले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौ हामी र चाहन्थ्यौं।
0: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
1: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् के। अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, दुई तिनवटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् होइन, त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेको थिएँ, उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडियो, उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो। भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि अहिले पनि सरकारमा, म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, साहित्यले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भन्या जस्तै गरिकन श्रुति घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जे होस् ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु भाइ, कोही मान्छे त्यति पीडित हुन नपरोन्, तर म लगाई सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको संयोजक उहाँ हुनुहुन्थ्यो, उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छन् शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भन्नु, मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ, त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै भन्ने हो त होइन, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीडा भइराखेको छ पीडितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
0: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
1: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन, तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सरकार सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले माफी
0: भन्दाखेरि चाहिँ सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
1: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
0: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
1: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु,
0: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त, त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा।
1: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा जो स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखिएको छैन, हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ, यो संविधान त च्यान्ज हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिमी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्, तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि, जातका आधारमा गरिने छुवाछुत कुन देशबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउन्डलाई हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु, अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्, अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ। त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
0: सरकारले र सरकार मात्र अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
1: अहिले थुप्रै कुराहरू छन् नि। जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन शिक्षामा लगानी गरिदिनु पर्यो। त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो। त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौं भन्ने छ। विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो। त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या। यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्। तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासकको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। यो मैले सरकारलाई मेरो आग्रह यो छ, सरकारले त्यो गर्नु पनि पर्छ। यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ।
0: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी लिनुभयो?
1: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन। त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन। अरू नियमित कार्यक्रम पहिला पनि थिए अहिले पनि छन् त नि।
0: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र
1: थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन। त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खास

0: त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन, जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि, त्यसको आफ्नै दुःख र पीड़ा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांस्कृतिक रूपमा तपाईँलाई लाग्छ अहिले?
1: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि। तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन एउटा म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म, होइन त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्नथे। मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा, होइन म सक्छु, तर त्यो कन्फिडेन्स मैले जनयुद्धले दिएको हो। मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि यहाँसम्म आउँदाखेरि, अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ। तर कहाँ हुनुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन, होइन। त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई। तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला? म पनि त्यही एउटा बच्चा थिएँ होइन, जहाँ जनयुद्धको शुरूआत भएको थियो त्यो भूमिमा जन्मे, कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे। अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ। थुप्रै एकदम वृद्धहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने, होइन उहाँहरूलाई कसरी, हामीलाई राज्यले केही गरेको छ, हामीले यो राज्यका लागि केही गर्छौं भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ। होइन थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेर दैनिक हाम्रा सीमाहरूमा हिँड्दा गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी, उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ, मलाई धेरै कुरा गर्न लाग्छ।
0: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
1: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेको राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
0: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा, नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
1: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले,
0: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
1: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि त। सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन थियो होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखे हुन्छ क्या,
0: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
1: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ। अस्ति म एकजना सचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ। यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानून बनाउने हुन् भनेर माथि तम्काइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परियो गर्नु, यसले त विकास होइन नि त, विनाश गराउँछ। हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन। आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो र भने, होइन त्यो हुँदैन थियो नि त। सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नपर्ने हो, आन्दोलनको मोड फरक खाली ढंगले अगाडि बढ़िराखेको छ, यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने।

0: यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त।
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौन रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्य पहाड़ी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जाजरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन, होइन हामी शान्ति प्रक्रियामा आउँदा जाजरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो, त्यो हेर्ने हो भने जाजरकोट अहिले धेरै विकास भएको तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
0: धन्यवाद तपाईँलाई पनि।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं। विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।

0: सामाजिक सञ्जाल जी छ्यानली झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्कता न ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
5: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
6: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
5: फोन 068-26-144 98-510-16-094 98-476-39691
6: रेडियो दिदी बहिनी 95.2 मेगा

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region.
4: कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल आज खीर खाने दिनका लागि दूधको माग, व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे केन्द्रित छ। आज साउन 15 अर्थात खीर खाने दिन, असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। यस वर्ष राष्ट्रिय खीर दिवसका लागि खीरको परिकार, किसानको सम्मान, डेयरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान नारा तय गरिएको छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ। यसै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल। उहाँलाई मैले शुरूमा आज खीर खाने दिनकै लागि दूधको माग र कारोबार के कस्तो हुन्छ भनेर सोधेको छु।
5: अब हाम्रो अघि पछि भन्दा लगभग यो चाहिँ अलिक बढी एकदमै धेरै खपत हुन्छ, किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा संस्कृतिको रूपमा, परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ। र हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
4: कारोबार चाहिँ आजको दिन उच्च नै रहन्छ।
5: यो एकदमै धेरै, किनभने कहिल्यै खीर नखानेले पनि मतलब आजको दिनमा चाहिँ खीर खाने गर्नुहुन्छ, भोलि नखाए पनि त्यस्तो छ। विशेष गरेर एउटा हामीले चाड पर्व उत्सवको रूपमा लिन्छौं यसलाई, त्यसकारणले नेपाली समाजमा सबैले चाहिँ बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा, यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खीरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
4: खीर खाने दिनको परम्परा, खास गरी तपाईँले आजको दिन 1 अर्ब कारोबार हुन्छ, यो अन्तर्गत चाहिँ 1 करोड़ लिटर दूधको चाहिँ खपत हुन्छ भनेर भन्नुभयो। हामीले अघिल्लो महिना चाहिँ असार 15 चाहिँ दही चिउरा एउटा चाहिँ रोपाई महोत्सवको दिन मनायो, आज हामी साउन 15 ठ्याक्कै 1 महिना पछाडि चाहिँ खीर खाने दिन मनाउँछौ। यो दुईटा दिवस, दुईटा दिनको चाहिँ अन्तर के कति फरक पर्न जान्छ?
5: लगभग उस्तै हो, होइन? अब दूध चाहिँ अलिक बढी खपत हुन्छ, किनभने खीर बनाउनलाई चाहिँ दूध धेरै चाहिन्छ। अब दही चाहिँ जति हो त्यति नै हुन्थ्यो, त्यस कारणले दही चाहिँ हामीले 75 लाख लिटर खपत भएको अनुमान हामीले गरेका थियौँ, लगभग त्यो मिल्यो। अब दूध चाहिँ हामीले 1 करोड़ लिटरको चाहिँ अनुमान गरेका छौँ, होइन? त्यस कारणले अब त्यो भोलि मतलब थाहा हुन्छ, अब आज बेलुकासम्म हामीले अथवा भोलिसम्म त्यो कुरा थाहा हुन्छ कति खपत भयो, कति के भयो भनेर। अब यसमा चाहिँ के छ भने हाम्रो नेपाल चाहिँ विविध सांस्कृतिक, विभिन्न भाषा धर्म भने जस्तै एकदमै धेरै चाडपर्वहरू हामीले मिलाउँछौँ, र हाम्रो पुर्खाहरूले चाहिँ कुनै पनि कुराहरू खानालाई नछुटोस् र समय अनुसारको चाहिँ त्यो मौसम अनुसारको उसलाई आवश्यक प्रोटिनहरू पूरा गर्नको लागि चाहिँ त्यस्तो व्यवस्थापन चाहिँ गरिएको मानिन्छ, अत्यन्तै वैज्ञानिक तरिकाले गरिएको छ। जस्तै अब दही चिउराको कुरा छ भने त्यस्तै महत्व छ। अहिले खीरको कुरामा चाहिँ अब असार साउनमा हिलोमा काम गर्नुपर्ने, चिसोमा अब भिज्नुपर्ने पानीमा, होइन, यी सबै कुराहरूले गर्दाखेरि मसला हाल्ने, त्यसपछि त्यसलाई खीरहरू तताएर खाने, अनि काम गर्न जाँदाखेरि अब खानेकुराहरू समयमा नहुने, अरू कुराले गर्दा प्रोटिन कम भएको हुनाले खीरमा चाहिँ प्रोटिनहरू सबै चाहिँ मिल्ने हुँदाखेरि चाहिँ खीर खाने दिनलाई विशेष मानेर चाहिँ खाने गरिएको छ। अझ गाउँ घरमा त बेच्न लाने दूधहरू नबेचिकन बेलुका घरमा सबै परिवारहरू एक ठाउँमा भएर अझ आफ्ना इष्टमित्रहरूलाई बोलाएर पनि यो चाडले चाहिँ सामाजिक एकता, पारिवारिक एकता, हाम्रो होइन संस्कार संस्कृति यसले धेरै कुरालाई समेटेको छ। र पौराणिक भनाइअनुसार त तपाईँलाई थाहा पनि होला, जुन हामीले श्राद्ध गर्छौं र पिण्ड चढाउँछौ, त्यो पिण्ड पनि एक प्रकारको खीर हो।
4: भनेको यो स्वास्थ्यसँग जोडियो
5: धेरै लाभदायक। अनि अर्को कुरो खिर चाहिँ फेरि कस्तो पनि हो भने हामीले अरू कुरा चामल पकाइसकेपछि चाहिँ तपाईँको जुठो हुन्छ, खिर चाहिँ प्रसादको रूपमा चाहिँ चढाइन्छ यसलाई चाहिँ र ग्रहण गरिन्छ। हामीले शुभ कार्य जे हुँदाखेरि पनि पहिलो हाम्रोमा पाक्ने भनेको त खिर हो नि, तर त्यो भात भयो भने भात चाहिँ जुठो भयो त्यो हुँदैन, तर त्यही दुधमा फेरि चामल हालिसकेपछि के भयो भने त्यो शुद्ध भयो। त्यस कारणले यसको एउटा धार्मिक होइन हाम्रो सांस्कृतिक परम्पराभित्र अत्यन्तै एउटा चाहिँ यो राम्रो चाहिँ रूपमा यसलाई हेरिन्छ।
4: त्यो भयो, त्यसमा चाहिँ घिउ पनि मिलेको भयो, दुध त्यसै आफैमा पनि शुद्ध भयो, शुद्ध परिकारका रूपमा चाहिँ
5: यसलाई दुध हाल्ने मसलाहरू हाल्ने होइन यसलाई घटेर चाहिँ खाने यसरी चाहिँ यस्तो कुराहरू छ।
4: कुराकानीमा हुनुहुन्छ नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल। आज साउन पन्ध्र विशेष गरी खिर खाएर मनाइँदैछ, अरू दिनको तुलनामा चाहिँ आज दूधको माग बढ्छ भनेर तपाईँले भन्नुभयो। कतिपयले त आज नबेचेर पनि आफै घर परिवारको लागि भनेर जोहो पनि गर्नुहुन्छ, साँचेर पनि राख्नुहुन्छ, बेलुका खिर खाने हो भनेर त्यो चलन पनि छ। अब तपाईँहरूले त माग धान्नु पर्यो, बजारमा उपभोक्ताको माग पुर्याउनु पर्यो, अब कसरी पुर्याउनुहुन्छ?
5: यो चाहिँ एकदमै सधैँ सोधिने कुरा र सबैलाई जिज्ञासा विषय पनि हो यो होइन, किनभने गाई भैँसीले दुध बराबर दिन्छ बढ्दैन, अनि दुध चाहिँ अहिलेपछि टोटल दुध उत्पादन चाहिँ दैनिक अब जम्मा 72 लाख लिटरदेखि 76 लाख म्याक्सिमम पुगेको हाम्रो रेकर्ड छ। अनि बजारमा दुध चाहिँ फेरि हामी बारम्बार भन्ने गरेका छौँ जम्मा 31 लाख लिटर दुध बजारमा आउँछ भन्छौँ हामी, अनि बाँकी 1 करोड लिटर दुध चाहिँ कहाँबाट पुर्याउनुहुन्छ भनेर यो क्वेसन चाहिँ अथवा योभन्दा पहिलाका दिनहरूमा अथवा विशेष चाडबाडहरूमा यो उठ्ने गर्दछ यो कुराहरू। यो महत्वपूर्ण पनि हो किनभने कहाँबाट आउँछ त भन्ने कुरा होइन, न डुप्लिकेट दुध खाइरहेछौँ कि हामी, न क्वालिटी नभएको दुध खाइरहेछौँ कि, न आयातित दुध खाइरहेछौँ कि भन्ने जिज्ञासा हुनसक्छ। त्यो चाहिँ वास्तवमा के हो भने हाम्रो नेपालमा चाहिँ लिन र फ्लस सिजन, दुध बढी उत्पादन हुने र दुध कम उत्पादन हुने सिजन हुन्छ, अनि त्यो सिजनमा चाहिँ दुध बढी उत्पादन हुने सिजनमा चाहिँ हामीले दुध सबै किनेर खपत गर्छौँ र त्यसलाई धुलो दुध बनाएर राख्छौँ। पहिला पहिला चाहिँ धुलो दुध बनाउने कारखानाहरू थिएनन् र मिल्क होलिडे भन्थ्यो हामी, दुधहरू फाल्ने कुराहरू थियो, आजभोलि चाहिँ मिल्क होलिडे गर्नु पर्दैन किनभने नेपालमै लगभग 8-9 वटा 10 अहिले त 13-12 वटा जति भएका रह पाउडर प्लान्टहरू होइन, 12-13 वटा पाउडर प्लान्ट भइसकेपछि त्यो पाउडर दुध कारखानामा चाहिँ बढी भएको दुधलाई धुलो दुध बनाउने राख्ने र हामीलाई नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने त्यसो हामीले गर्छौँ एउटा कुरा भने। अनि अर्को कुरा चाहिँ अब त्यो कहिलेदेखि गर्ने त भन्दा फेरि पाउडर मात्र मिसायो भने त्यो दुधको क्वालिटी आउँदैन होइन, किन त्यसलाई चाहिँ हामीले के गर्छौँ भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दुध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने धुलो दुध हालेर 12 बनाउने, अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि, अब फेरि अर्को दिन पनि 12,000 बनाउने फेरि 2,000 स्टक गर्ने, गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि 10,000 बेच्ने मान्छेले त 30,000 बेच्ने त हो नि, त्योभन्दा त भएन। अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो, त्यसले गर्दाखेरि अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो, एकै दिन होइन, र यसरी सबैले बुझिदिनु होला। र नेपालमा आज पाउने दुध जुन छ अथवा हामीले चाहिँ असार 15 अथवा कुनै चाड विशेषहरूमा जति पनि पाउने दुध तथा दुग्ध पदार्थहरू गुणस्तर छन्, राम्रो छ, उपयोग गर्न चाहिँ हामी ढुक्क भएर उपयोग गर्न सक्छौँ र गुणस्तरको हामी त्यसलाई जिम्मा लिन सक्छौँ हामी उद्योगहरूले, किनभने त्यो चाहिँ त्यो मापदण्डभित्र रहेर जे जे त्यो मतलब वस्तुहरू हुनु पर्थ्यो जुन गुणस्तरको हुनु पर्थ्यो जति फ्याट जति एसएनएफ जे हुनु पर्थ्यो त्यो सबै कुरा मापदण्ड पुर्याएर बनाइएको हुन्छ, ढुक्क भएर हामी दुध चाहिँ प्रयोग गर्न सक्छौँ।
4: उसो भए त सिजनको हिसाबले यो मनसुनको बेला असार 15 पनि मनसुनकै बेला पर्यो, साउन 15 पनि यो अहिले मनसुनकै बेला पर्यो, दुध र दुग्धजन्य पदार्थको चाहिँ माग पनि उच्च हुने बेला पनि पर्यो। तपाईँले अघि दुई सिजनका कुरा गर्नुभयो लिन र फ्लस भनेर, यो सिजन अनुसार चाहिँ कसरी हामी छुट्याउन सक्छौँ?
5: यसलाई चाहिँ कसरी हुन्छ भने लगभग कार्तिक मङ्सिर पुष माघ फागुन भनौँ न यसलाई चाहिँ हामी लिन सिजन भन्छौँ दुध नपुग्ने, अनि जुन अब चैत वैशाख जेठ असार साउन भदौ असौजसम्म चाहिँ हामी यसलाई चाहिँ लिन सिजन भन्छौँ हामी दुध नपुग्ने सिजन होइन, यो दुध पनि नपुग्ने पनि हुन्छ उत्पादन पनि कम हुँदाखेरि यसलाई बढी असर हामीलाई परिरहेको हुन्छ। र अब कार्तिकदेखि चाहिँ लगभग चाडबाडहरू सकिने जाडो आउने होइन दही मही खपत आइसक्रिम खपतहरू कम हुने र दुध बढी हुन्छ अनि त्यो दुधलाई चाहिँ हामी धुलो दुध बनाएर राख्ने गर्छौँ।
4: ए भनेको जाडो सिजनमा चाहिँ तुलनात्मक रूपमा चाहिँ खपत
5: कम हुन्छ उत्पादन पनि त्यो बेला हुन्छ,
4: अरू सामान्य दिनको चाहिँ तुलनामा माग बढ्दाखेरि तपाईँहरूले पहिल्यै राखेको दुधलाई धुलो बनाउने र धुलोको रूपमा चाहिँ पछि फेरि प्रयोग गर्न पर्यो, त्यसलाई फेरि झोलकै रूपमा परिणत गर्ने हो कि के हो यो
5: झोलमा? यो चाहिँ कस्तो हुन्छ भने हामीले झोललाई चाहिँ पाउडर बनाउँछौँ होइन, अनि फेरि त्यसलाई चाहिँ हामीलाई आवश्यकता पर्दाखेरि पाउडरलाई फेरि झोल बनाउँछौँ हामी। यो खर्चिलो चाहिँ खर्चिलो छ, महँगो पनि हुन्छ अलिकति, तर हुँदै नहुनु नटर्नु भन्दा त बजार धान्नु त पर्यो। त्यस अर्थमा हामीले यसलाई यसरी प्रयोग गर्छौँ। र अघि पछि हामीलाई कहिलेकाहीँ सोधिने प्रश्न पनि के हुन्छ भने यसमा मिसावट छ कि छैन भन्नुहुन्छ, होइन के भनेर सोध्यो भने पाउडर दुध भन्नुहुन्छ क्या। त्यो चाहिँ नबुझेर हो, पाउडर दुध खान लायकको खानै हुन्छ, हामीले पाउडर मात्र खाँदा पनि हुन्छ। कसैलाई फ्याट खानु हुँदैन, जेरो फ्याटको दुध खानु छ भने चिया पकाएर मजाले हामी पाउडर दुध खान सक्छौँ। आजभोलि धेरै ठाउँमा चाहिँ हामीले त्यो देख्छौँ पनि, होइन कतिपय ठाउँमा पाउडर लगाएर राखेको हुन्छ, आवश्यकता हुन्छ चलाउने हुन्छ। विदेशमा त धेरै चलन छ, हाम्रो नेपालमा अलिक कम छ। यो भएको पनि किन हो भने नि मैले एउटा आफ्नै आँकडा निकालेको छु क्या, यो तथ्याङ्क मेरो आफ्नो व्यवहारिक कुरा। जस्तै कस्तो भने 40 वर्षभन्दा मुनिका मान्छेहरूले चाहिँ रियल जुन हाम्रो नेपालमा जे जे उत्पादन हुन्छ नि यसको टेस्ट नै थाहा पाउनु भएको छैन क्या। किनेर मात्र खानु भएको छ नि त, आफूले उत्पादन गरेर बोटमै टिपेर अथवा बारीमै टिपेर खेतमै गएर अथवा गोठमा गएर त काम गर्ने अलिक कमै हुनुहुन्छ। अनि 40 देखि 60 सम्मको मान्छेहरूले चाहिँ जुन हाम्रो उमेरहरूको मान्छे जुन छ त्यो लेभलको मान्छेलाई चाहिँ हामीले सबै कुरा भोग्यौँ क्या। हामीले आफैले खेतबारीमा काम पनि गर्यौं, आफै त्यहाँबाट चाहिँ बारीमा अब फलेको फलहरू आफै रूखमै चढेर हामी खायौं, गोठमा आफैले भैँसी दोएर चाहिँ दुध तताएर खायौं हामीले, होइन अनि खेतबारीमा मकै आफैले रोप्यो आफैले गोडियो, सबै त्यो टेस्ट रियल टेस्ट हुन्छ नि त्यो भोगाइरहेको छ क्या हामीलाई। तर फेरि अब 60 भन्दा बढीको मान्छेहरूलाई के भने थाहा चाहिँ छ, तर उहाँहरू चाहिँ विदेश घुम्नुभयो, छोराछोरी नातिहरू सबै विदेशमा भयो, अनि उनीहरूबाट गाइडेड भएर फेरि उहाँहरू चाहिँ फेरि अहिले त्यो टिनेज जस्तो चाहिँ उहाँहरू चाहिँ फर्किनु भएको छ। बजारमा सामान किन्न आउँदाखेरि पनि तपाईँले यसो हेर्नुहोस्, यो 40 देखि 60 वर्षको मान्छेले के पनि सोद्धैन क्या, उसले चाहिँ के गर्छ भने ल मलाई दिनुहोस् लानुहोस् भन्छ। 40 वर्षभन्दा मुनिका मान्छेहरूले पनि डेट एक्सपायरी कहिले के कति उत्पादन कति फ्याट कति के त्यो सबै बुझेर लानुहुन्छ। अनि 60 भन्दा बढी ठूलो मतलब जो हुनुहुन्छ उहाँले पनि सबै कुरा बुझ्न थाल्नु भएको छ, बुझेर लानुहुन्छ। त्यसको मतलब के त भन्दा घरमा छोरा अथवा नातिहरूले चाहिँ त्यो बुझेर आउनुहोस् है, डेट यस्तो हुन्छ, यो यस्तो हुन्छ, यो यस्तो हुन्छ भनेर उहाँहरू गाइडेड भएर आउनुहुन्छ। यस्तो चाहिँ हामीले भेटेका छौँ। र यो फूड ह्याबिट पनि हो, अहिले पनि पछिल्लो समय यसो हेर्नुहोस् न, कसैले तरकारी चाहिँ यो अर्ग्यानिक है मैले बारीमा आफैले उत्पादन गरेर लिएर आएको भने हाना लुच हुन्छ, त्यसको मूल्यको कुनै प्रभाव छैन। तर हामीले राम्रै बनाएर राखेका छौँ, सुपर मार्केटमा गएर टक्क प्याकेजिङ गरेर सागै राख्यो भने पनि हाम्रो मनस्थितिमा चाहिँ के छ भने यो चाहिँ केमिकल हालेको, यो राम्रो होइन, होइन यो फ्रेस होइन भन्ने खालको भान हाम्रोमा छ। त्यस कारणले अब यो फूड ह्याबिटले पनि धेरै कुराको चाहिँ यो अलिक फरक बनाएको छ जस्तो लाग्छ।
4: बुझाइ त्यस अनुसार फरक फरक छ, उमेर अनुसारको चाहिँ तपाईँले उदाहरण दिनुभयो। कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा। आज हामी विशेष गरी साउन 15 दिन जुन खीर र खीर खानका लागि आवश्यक दूधको व्यवस्थापन बजार अवस्था के छ भनेर कुराकानी जोड्दैछौँ। तपाईँले त्यो एउटा अनुभव जोड्दै गर्दाखेरि मैले एउटा उदाहरण दिन खोजेँ, अहिले चाहिँ अहिलेको बालबच्चाहरूलाई दूध कहाँबाट आउँछ भन्ने हो भने गाउँघरको पाटो अलि फरक छ, तर शहरी क्षेत्रको पाटो चाहिँ तपाईँले पनि बुझ्नु भएको छ अलिकति फरक छ। हामी यो अवस्थामा चाहिँ आइपुगेका छौँ।
5: हो, अब यसलाई चाहिँ हाम्रो नेपाली रेजिस्ट्रेसनले के गरिरहेको छ भने हामीले यो सबै कुराहरू हाम्रो बाल बच्चा हामी सबैले चाहिँ के हो त वास्तविकता भनेर थाहा पाउनुपर्छ। त्यो थाहा पाउनको लागि कोही न कोहीले त अगुवाई गरिदिनु पर्यो, कोही न कोहीले त त्यो चाहिँ कामहरू गरिदिनु पर्यो, होइन त्यो काम चाहिँ हाम्रो नेपाली रेजिस्ट्रेसनले गरिरहेको छ। जस्तै मही अभियान, मही त लोप भएर गएको थियो नि, होइन कसैले ठेकीमै मही तुल्याएको त सायद अहिलेको 20-25 वर्ष भएको जो हुन्छ वयस्कहरू अथवा बालबच्चाहरू हुन्छ उहाँ त देख्दै देख्नु भएन, होइन अथवा युट्युबमा कहीँ फिल्महरूमा देख्नुभयो होला, त्योभन्दा बाहेक देख्नु भएन तपाईँ, हामीले भोग्यौँ नै हामी आफैले, होइन त्यसलाई चाहिँ सबैले जान्नुपर्छ के हो भनेर हामीले के गर्यौँ भने ठेकीमै दरबार मार्गमा हामीले मही तुल्याएरै हामीले प्रत्यक्ष मही खुवायौँ। त्यसपछि सबैजना घर घरबाट चाहिँ बुवा आमाले चाहिँ आफ्ना साना साना बच्चाहरूलाई ल्याएर ठेकीमा मही तुल्याउन लगाउनु भयो, हामीले हिजो यसरी मही तुल्याएर खान्थ्यौँ, हजुरआमाले यसरी मही तुल्याउनुहुन्थ्यो, यसपरि यहाँबाट घिउ आउँथ्यो, यो नौनी हामी यसरी आफै काँचै हामी खान्थ्यौँ, रोटीमा लगाउँथ्यौँ, यस्तो यस्तो कुराहरू चाहिँ भनेर चाहिँ त्यो गरियो। त्यसपछि त्यो मही पहिला पहिला चाहिँ मैले यसो हेरेको मै खायो भने मान्छेलाई चाहिँ हेयको दृष्टिकोणले हेर्ने, पैसा नभएको, गरीब, आधुनिकता नबुझेको, अन्य पेय पदार्थको बारेमा केही थाहै नभएको, यो चाहिँ एकदम अबुझ मान्छे भन्ने टाइपले हेरिन्थ्यो भने
3: दृष्टिकोण
5: अब अहिले पछिल्लो समय चाहिँ ती सबै परिवर्तन भएर ठुल्ठूला भोज भतेर होइन सबै ठाउँमा चाहिँ त्यो मैले चाहिँ स्थान पाइरहेको छ होइन, भनेपछि गरेपछि हुँदो रहेछ नि त। त्यसै गरी अब यो दूधको बारेमा पनि तपाईँले भने जस्तो बालबालिकालाई थाहा त दिनु पर्यो। त्यसपछि हामीले नेपाल डेरी एसोसिएसनले के गरेका छौँ भने हामीले एउटा भिडियो पनि बनाएको छौँ, गीत पनि छ, अनि त्यो गीतमा चाहिँ गोठदेखि ओठसम्मको कुराहरू समेटिएको छ, कसरी दूध उत्पादन हुन्छ, कहाँ गएर प्रशोधन हुन्छ, अनि होइन बिक्री वितरण कसरी हुन्छ, त्यसपछि गएर त्यहाँबाट पैसा कसरी आउँछ, को को चाहिँ यो सरकारवालाहरू निकायहरू छन् भनेर हामीले त्यो गीत पनि एउटा बनाएको छौँ। अनि त्यो गीतलाई पनि सँगै राखेर भिजुअल देखाउने हामीले एउटा डकुमेन्ट्री पनि बनाएको छौँ। अनि स्कूल स्कूलमा जाने हामी, अनि त्यहाँ दूध पान गराउने, अनि दूध चाहिँ यसरी आउँछ, यसको महत्व यो हो, यो यसरी खानुपर्छ, यो खायो भने यस्तो हुन्छ भनेर हामीले सबै कुराहरू विस्तृत रूपमा बताउने गरेका छौँ। आजसम्म हामीले करिब करिब झन्डै 200 स्कूलहरूमा चाहिँ हामीले ती कार्यक्रमहरू गर्यौं। यसबाट करिब करिब झनै लाखौंजना बालबालिकाहरू चाहिँ यसबाट चाहिँ कम्तीमा नि केही कुराहरू बुझ्ने हुनुभएको छ। र अर्को हामीले के गर्छौं भने कुनै पनि कार्यक्रमहरूको ओपनिङ गर्दा पनि जस्तै हिजो हामीले खीर प्रवर्धन कार्यक्रम गर्यौं, त्यो खीर प्रवर्धन कार्यक्रममा हामीले के गर्यौं भन्दा स्कूलबाट बालबालिकाहरूलाई बोलाएर उहाँहरूलाई नै खीर खुवाएर हामीले गर्यौं र यो यस्तो हो यस्तो हो भनेर बतायौं। दही चुराको पनि हामी त्यसो गर्छौं। कुनै कार्यक्रमको गर्न पर्यो भने त्यो कार्यक्रमको उद्घाटन चाहिँ हामी पानसमा बत्ती बाल्ने, अरू कुरा एउटा छ भने हामी बालबालिकालाई दूध खुवाएर गराउँछौँ, हामी कति ठाउँमा दही खुवाएर गर्छौँ, कति ठाउँमा मही खुवाएर गर्छौँ। यसरी चाहिँ हामीले यसलाई चाहिँ अभियानको रूपमा चाहिँ हामीले लगाएका छौँ। जस्तै नेपालमा चाहिँ सेप्टेम्बर महिनाको अन्तिम बुधबार नेपालमा मात्र होइन विश्वभरि नै एउटा विश्व स्कूल दूध दिवस भनेर मनाइन्छ। त्यो दिन चाहिँ मैले यसो हेरेको लगभग विश्वमा धेरैवटा चाहिँ देशहरूमा काहीँ त्यो दिन छुट्टी नै हुँदो रहेछ क्या, सबै खुल्ने क्या, त्यस्तो दिन मनाएको रहेछ। काहीँ काहीँ त आफ्नो लोकल छुट्टी अथवा केही होला, तर देशभरिको कुरा गर्ने, विश्वभरिको कुरा गर्ने हो भने त्यो त्यस्तो दिन मनाएको रहेछ क्या। सेप्टेम्बर महिनाको अन्तिम बुधबार चाहिँ विश्व दूध दिवस मनाइन्छ। अनि त्यसलाई अवसर बनाएर पनि नेपाल डेरिसनले लगभग विगत 10 चाहिँ यी कार्यक्रमहरू गरिरहेको छ। त्यो बेला हामीले वक्तित्व कला प्रतियोगिता गर्छौँ, कविता प्रतियोगिता गर्छौँ होइन, यसरी मिडियाहरूमा गएर हामी चाहिँ आफ्ना कुराहरू राख्ने, प्रेस मिट गर्ने, दूधको बारेमा बताउने यस्तो कामहरू गरेका छौँ। र हाम्रो नेपाल डेरी एसोसिएसनले लगभग चाहिँ 6-7 भयो हामीले यी अभियानहरू चाहिँ अलिक व्यापक रूपमा पठाउने, सबैलाई जानकारी दिने, डेरी भनेको के हो, दूध भनेको के हो, दूध कहाँबाट आउँछ, यसको प्रक्रियाहरू के छन् भन्ने कुराहरू चाहिँ बताउने गरेका छौँ। यसले राम्रो पनि भएको छ
3: दाहालज्यू। तपाईँले भने जस्तै अभियानहरू चलेका छन्, कार्यक्रम भएका छन्, मै अभियान अघि जोड्नुभयो, स्कूल स्कूलमा चाहिँ दूधको अभियान तपाईँले जोड्नुभयो, असार 15 दही चिउराको कुरा आउँछ, साउन 15 खीरको कुरा आउँछ, अरू पनि यस्ता चाहिँ दिवसहरू छन्, तीजमा चाहिँ तपाईँहरूले त्यस्तै चाहिँ अभियानका कार्यक्रमहरू गर्नुपर्छ। यो पछिल्लो चरणमा यस्ता अभियान चलाउनु पर्ने खाँचो, अभियान चलाउनु पर्ने आवश्यकता चाहिँ किन खड्कियो? भले कि यी हाम्रो धार्मिक, सामाजिक, सांस्कृतिक विषयसँग, परम्परासँग जोडिएका विषय हुन् नि।
5: हो, यो चाहिँ कस्तो भयो भने पछिल्लो समय चाहिँ कहिलेकाहीँ नबुझेर समस्या हुन्छ, कहिलेकाहीँ बढी बुझेर समस्या हुन्छ होइन। हामी अहिले चाहिँ मलाई जहाँसम्म लाग्छ हामी बढी बुझेर हामी समस्यामा भएको छौँ क्या। हामीलाई युरोप, अमेरिका, अब गल्फ होइन विश्वका सबै कुराहरू हामीलाई थाहा भयो, अनि त्यो थाहा भइसकेपछि हाम्रा कुराहरू हामीलाई त्यति राम्रो लागेन र बाहिर आयातित कुराहरू हामीलाई राम्रो लाग्न लाग्यो। त्यो आयातित कुराहरूतिर हामी चाहिँ आकर्षण भयौँ। जस्तै बर्थडे मनाउने कुरा होइन, हाम्रो परम्परा अनुसार त दियोमा बत्ती बालेर पूजा गरेर मिठो मसिनो खाएर चोखो निदो बसेर मनाउने हो नि त होइन, तर केक काटेर बत्ती फुकेर मनाउने त होइन। तर हामी यसो गर्न थाल्यौं कि हामी त्यो आधुनिकतामा यति भिज्न थाल्यौं, हाम्रो बुवा आमा जो हजुरआमा हजुरबुवाहरूलाई जसले चाहिँ जिन्दगीमा कहिल्यै पनि बत्ती फुकेका छैन, उहाँहरू बाल्ने मात्र काम गर्नुभएको छ, त्यस्ता मान्छेहरूलाई पनि हामीले चाहिँ लगेर मैनबत्ती फुक्न लगाएर आधुनिकताको नाममा हामीले त्यस्ता खालका चाहिँ अलिकति आयातित परम्पराहरूलाई प्राथमिकता दिन थाल्यौं, त्यसले नै बिग्रेको हो। तर अब तपाईँ हामीले यो कुराहरू संरक्षण गरेनौ, हामीले यो कुराहरू बताएनौ र हाम्रो महत्व हामीले हाम्रा बालबालिकाहरूलाई बुझाउन सकेनौ, अब आउने पुस्ताहरूलाई बुझाउन सकेनौ भने यो लोप भएर जाने नै हो। त्यस कारणले यसको जिम्मेवार त हामी हौ नि त, तपाईँ हामी होइन। त्यस कारणले जो जसले जहाँ जहाँबाट सक्छौँ हामी त्यो कुरा हामी गरौँ, पक्कै पनि हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो चाहिँ व्यवहारले चाहिँ हाम्रो देशको पहिचान बन्ने हो। तपाईँलाई बाहिर विदेश गयो भने केले चिन्ने त? दसैँमा टिका लाएपछि हामी नेपाली भन्ने थाहा हुन्छ, शिरमा ढाका टोपी लाएपछि नेपाली भन्ने थाहा हुन्छ, दौरा सुरुवाल लगायो भने थाहा हुने भयो, दही चिउरा खाइयो भने ए यिनीहरू चाहिँ होइन नेपालका रहेछन् भने, खिर खाने कुराहरू भयो, मोहीको कुराहरू भयो, यस्ता धेरै कुराहरू हामी नेपाली भनेर चिलाउने हाम्रो परम्परा संस्कृतिहरू छन्, त्यसलाई बचाउनुपर्छ। र विदेशमा पनि तपाईँले हेर्नुभयो भने जतिसुकै आधुनिकतामा गए तापनि आफ्ना हिजोका मौलिक परम्पराहरूलाई कसैले छोडेको छैन क्या, तर छोड्नेमा हामी नेपाली मात्र पर्छौँ। र अब हामीले के बुझिसक्यौँ भने बुझ्नुपर्छ, होइन यदि नबुझेको भए पनि हामीले हाम्रा परम्परा हाम्रा संस्कृति हाम्रा मौलिक कुराहरूलाई छोड्नु हुँदैन, हाम्रो पहिचान नै त्यही हो भन्न चाहन्छु हामी।
3: जो धेरै चाहिँ कृषिसँग सम्बन्धित छन् र कृषिमा जोडिएका कुराहरू पनि छन्, खास गरी अब यो दुग्धजन्य पदार्थ व्यवसाय चाहिँ यो जोडिएको कुरा भयो। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। आज साउन पन्ध्रको दिन खिर खाने एउटा चाहिँ सांस्कृतिक परम्परा हो, भनेपछि शहरी र ग्रामीण क्षेत्रमा दुग्ध व्यवसायको प्रवर्धनमा चाहिँ आजको दिनले कस्तो भूमिका खेल्छ, त्यसै गरी विगत असार पन्ध्रको दिनले चाहिँ कस्तो भूमिका खेल्छ, हामी कसरी उदाहरण दिन सक्छौ?
5: अब यसको चाहिँ कस्तो छ भने पछिल्लो समय हामीले कुरा गर्दाखेरि पहिलो कुरा त कृषि पेसा नै सम्मानित पेसा छैन। कृषि पेसा गर्ने भनेपछि पढाइ लेखाइले गर्नु हुँदैन, बुझ्ने मान्छेले गर्नु हुँदैन, पैसा कमाउने मान्छेले गर्नु हुँदैन भन्ने खालको गलत जुन भाष्य छ, बुझाइ छ, त्यो नै हामीले हटाउनुपर्छ। त्यो पेसालाई सम्मानित पेसाको रूपमा चाहिँ स्थापित गर्नु पर्यो। आजको दिनमा कसैले कृषि पेसा गर्छ अथवा पशुपालन गर्छ भने त्यो मान्छेले राम्रै पैसा कमाए तापनि उसको समाजमा इज्जत छैन, उसको समाजमा प्रतिष्ठा छैन, भनेपछि उसले त्यो पेसा किन गर्न चाहन्छ त? होइन, आजभोलि किसानका छोराछोरीहरूको मैले यसलाई व्यवहारिकता कुरा गरेको, त्यस्तो होइन। साँच्चै भन्यो भने किसानको, म किसान हुँ, मेरो छोरा चाहिँ किसानी पेसा गर्छ, पैसा राम्रै कमाउँछ भन्यो भने त्यो छोराको बिहा गर्न गाह्रो छ। मेरो छोरी चाहिँ कृषि पेसा नै गर्छ, कहीँ जाँदिन, यहीँ बसेर गाई भैँसी पाल्छ, मेरो छोरी पढे लेखी पनि छ, राम्रो चाहिँ पैसा पनि कमाउँछ भन्यो भने कसैले बिहा गर्न जाँदैन, भनेपछि यस्तो पेसा हामीले गराउनु हुँदैन भन्ने चाहिँ मेरो आफ्नो व्यक्तिगत ठम्म्याइ हो। र यस्ता चाडबाडहरू, यस्ता संस्कृतिहरूले के गर्नुपर्छ भने यति बेला हामीले यी कुराहरूलाई चिर्नुपर्छ। जस्तै हामीले हिजो के गर्यौं नेपाली रेजिस्ट्रेसनले भने त्यो खिर प्रवर्धन कार्यक्रममा किसानलाई नै, गोठमा दूध दिने किसानलाई नै प्रमुख अतिथि बनायौं हामीले। त्यो किन बनाएको भन्दा उहाँले गौरवका साथ फिल गरे नि त, मन्त्रालयबाट सहसचिवज्यू आउनु भएको थियो, उद्योग वाणिज्य महासंघका उपाध्यक्षज्यूहरू आउनु भएको थियो, पदाधिकारी आउनु भएको छ, विभिन्न विशिष्ट व्यक्तित्वहरू आउनु भएको थियो। उहाँहरू भएको ठाउँमा एकजना किसानमा होइन किसान जसले गोठमा दूध दुन्थ्यो, त्यस्तो मान्छेले पनि आफू चाहिँ त्यहाँ बसेर प्रमुख अतिथि हुनुपर्छ उहाँको चाहिँ। अब मलाई जहाँसम्म लाग्छ उहाँले उहाँको छोराछोरी सबैलाई गरेर त्यो कुराहरू भन्नुहुन्छ र यो पेसा सम्मानित हो, हामीले गर्नुपर्छ, छोड्नु हुँदैन, तिमीले नमान भन्नुहुन्छ नि त, होइन र त्यस कारणले सुरुवात आफूबाट गर्ने हो। र मैले त के भन्छु भने कृषि पेसामा लाग्ने मान्छेहरूलाई सम्मान दिनको लागि र त्यो पेसामा टिकाइरहनको लागि चाहिँ बैङ्कमा हामीले प्रिभिलेज कार्ड दिने, उहाँलाई लाइन नलाग्ने बनाइदिने, हस्पिटलमा हामीले डिस्काउन्ट कार्डहरू दिने, अथवा मन्दिरहरूमा जाँदाखेरि कोही किसान आयो भने पहिलो हामीले उहाँलाई पालो दिने, किनभने उहाँहरूले गएर काम गर्नुपर्छ, उहाँहरूले कमाएपछि हामी खान पाउँछौँ, त्यसैले पहिलो प्राथमिकता उहाँहरूलाई भन्नु पर्यो। गाडीमा कोही किसान भनेर आउनुभयो भने उहाँलाई हामीले सिट सुरक्षित गर्नु पर्यो। यस्ता यस्ता कुराहरू हामीले गर्यौँ भने त्यो पेसा सम्मानित हुन्छ र अगाडि बढ्न सक्छ, र यो संस्कृति यो परम्परा सँगै हामीले यी कुराहरू पनि सँगै लैजानुपर्छ भन्ने लाग्छ।
3: भनेपछि आजको दिन तपाईँहरूले जुन नारा तय गर्नु भएको छ, खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान, यही अर्थमा चाहिँ जोडियो
5: एकदमै। त्यो अनुसार हामीले ठक्कै काम गरिरहेछौँ, हामीले गरेर देखायौँ नि त। हिजो मलाई धेरै साथीहरूले चाहिँ अलिकति होइन यस्तो हुन्छ र फेरि मन्त्रालयबाट को आउनुहुन्छ के भन्नुहुन्छ, फेरि एउटा किसान प्रमुख अतिथि भएको ठाउँमा आउनुहुन्छ, मैले भने अब नआएर हुन्छ त, उहाँहरू पनि हामी जस्तै हो नि त, होइन आउनुपर्छ, आउनुहुन्छ, गर्नुहुन्छ भने सर राम्रै मान्नुभयो, राम्रो हाइलाइटेड भयो, होइन सबैजनाले प्रशंसा गर्नुभयो, साँच्चै नेपाली रेजिस्ट्रेसनले जे बोल्छ त्यो गर्दो रहेछ, आफ्नो लागि व्यक्तिगत स्वार्थ हेर्दो रहेछ, सामूहिक स्वार्थमा काम गर्दो रहेछ भन्ने खालको कुरा त भयो नि त, होइन। त्यसले गर्दा उदाहरण हामी आफैले चाहिँ बन्ने हो, अरूलाई हामी गाली गर्ने नकारात्मक सोच्ने तिर हामी जानु हुँदैन म भन्छु, र हामीले चाहिँ त्यो गरेका छैनौँ, गर्दैनौँ र गर्नु हुँदैन, गर्नु दिनु पनि हुँदैन।
3: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज खिर खाने दिनका लागि दूधको माग, व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्थाबारे नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँग साउन 15 अर्थात खीर खाने दिनको अवसरमा कुराकानी गरिरहेका छौं। दूध र यसको गुणस्तर अवस्था चाहिँ के छ त?
2: हाम्रो नेपालमा उत्पादित दूध शुद्ध छ, राम्रो छ, त्यसमा हामीले अन्यथा मान्नु पर्दैन। ढुक्क भएर सेवन गर्दा हुन्छ। बाहिरबाट आयातित दूध नेपालमा अहिले बन्द छ आउनको लागि, किनभने हामी आफै आत्मनिर्भर भइसकेका छौं र बजारमा सबै ठाउँमा दूधहरू पाइन्छन्। तर तपाईँहरू आफूले दूध खरिद गर्दाखेरि पनि चाहिँ हामीले ख्याल गरौं, होइन, त्यो शुद्धताको मापन गरेर जहाँ सबै कुराहरू चाहिँ उल्लेखित गरिएको छ त्यस्तो ठाउँबाट दूध चाहिँ हामी किनौं। त्यसपछि उपभोक्ता आफू पनि सचेत हुनुपर्छ र हामी व्यवसाय गर्ने मान्छेहरूले मलाई जहाँसम्म लाग्छ पहिलो कुरा त ग्राहक नै भगवान हो व्यवसायको लागि। कोही पनि होइन व्यवसायकर्ताले आफ्नो उपभोक्तालाई नराम्रो सामान दिने र गुणस्तरहीन सामान बेचेर उहाँहरूलाई चाहिँ बिचकाउने र अर्कोचोटि नआउने गर्नुहुन्न, हामी गर्दैनौं त्यस्तो। र कहीँ कतैबाट भूल अथवा त्रुटि भयो भने त्यसलाई चाहिँ हामीले गल्ती भएको कुरा स्वीकारेर पुनः हामीले अर्को टाइम चाहिँ त्यसलाई सुधारेर लानुपर्छ। र हामी राज्यको नीति नियम अनुसार खाद्य तथा गुण नियन्त्रण विभागले दिएको डीएफटीक्यूसी जो चाहिँ हाम्रो लाइसेन्सको नम्बर शुद्ध राखेर हामीले कारोबार गरिरहेको हुन्छौं, त्यसकारणले ढुक्क भएर दूध सेवन गरौं, आनन्दले गरौं, हाम्रो परम्परा, हाम्रो संस्कृति र नेपालमै उत्पादन भएको दूध प्रयोग गरौं भन्न चाहन्छु।
1: असार 15 त्यसै गरी साउन 15 र अरू विशेष दिन बाहेक अहिले दूध बिक्रीको अवस्था के हुन्छ अथवा किसानले दूध बिक्री भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ कि छैन? पछिल्लो अवस्था के?
2: हजुर, करिब 6 महिनादेखि यतापट्टि चाहिँ छैन। 6 भन्दा अगाडिसम्म चाहिँ अलिअलि हामी अप्ठ्यारोमै थियौं। किसानको सबै पैसाको पेमेन्ट नभएको, दूध अलिअलि बढी भएको दूध चाहिँ धुलो दूध बनाएर राख्नु परेको अवस्था, धुलो दूध बनाएर राख्दाखेरि त्यो चाहिँ अब एक वर्षसम्म लगभग 6-7 महिना राख्नुपर्ने, किसानको पैसा 15-15 दिनमा दिनै पर्ने र पुरानो पैसा पनि बाँकी भएको अवस्थाले हामी अलि अप्ठ्यारो थियौं। त्यति बेला के बुझिन चाहिँ म अनुरोध गर्न चाहन्छु भने उद्योगीले चाहिँ सकिसकी पैसा नदिएको अवस्था होइन। पैसा चाहिँ कस्तो भयो भने दूध बढी भएको दूध फ्यालेर त्यसलाई जेरो बनाउनु भन्दा बरु धुलो दूध बनाएर राख्यो भने एक वर्षसम्म टाइम हुन्छ, बीचमा केही यस्ता चाडपर्वहरूमा खपत गर्न अथवा अरू कुराहरूमा हामीलाई सहज हुन्छ भनेर किसानकै सहमतिमा उहाँहरूको अनुमतिमा हामीले त्यो कामहरू गर्यौं र पछि चाहिँ किसानहरूलाई पैसा दिन नसक्दाखेरि बजारमा चर्चा परिचर्चाहरू भए, हामीले अनावश्यक रूपमा चाहिँ त्यसको गाली गलौज पनि खानु पर्यो। तर वास्तविक जो किसान हो उहाँले हामीलाई गाली गर्नु भएको छैन, उहाँले बुझ्नु भएको छ, मर्म बुझ्नु भएको छ, किनभने उहाँले उत्पादन गरेको दूध यदि हामीले लिएर आएर धुलो दूध बनाएर नराखिदिने हो भने त बजारमै फाल्नु पर्छ नि त, जेरै हुन्थ्यो नि त, त्यसलाई त हामीले बचाएर ल्याएर राख्यौँ नि त, हाम्रो सहमतिमा भएको कुराहरू हुन्। र तपाईँले एउटा म उदाहरण पनि दिन्छु, अरू व्यवसायहरू चाहिँ अप्ठ्यारो पर्यो भने सड़कमै आउने होइन, तयार बालिँदैन, तर डेयरी सेक्टरमा किसानहरूले विरोध गर्नुभयो, पैसा पाउनुपर्छ भन्नुभयो, मन्त्रालय जानुभयो, मिडियामा आउनुभयो, अरू कुरा, तर त्योभन्दा बाहेक त केही गर्नु भएन नि, होइन, त्यो स्वाभाविक जसले नि भन्छ नि त, भोक लागेपछि मलाई भोक लाग्यो भन्छ, पैसा नदिएपछि मलाई दिनु भएन मैले पाउनु पर्यो भन्ने त अपराध होइन नि त। हाम्रो सबै कुरा समझदारीमा भएको छ, हामी एकै ठाउँमा बस्थ्यौँ, एकै ठाउँमा सफल गर्थ्यौँ, उपायहरू निकाल्थ्यौँ। अब राज्यले पनि के चाहिँ गरेन भने डीडीसी पनि हामीसँगै चाहिँ एउटै व्यवसाय हो, दूध किन्ने पनि एउटै हो, बिक्री गर्ने पनि एउटै हो, मूल्य पनि एउटै हो, अनि उहाँहरूलाई अप्ठ्यारो परेर नसक्दा राज्यले चाहिँ झन्नै 1 अर्ब रुपियाँ दियो होइन, तर हामीले हामीलाई चाहिँ हाम्रै कलेक्टर राखेर हाम्रो चाहिँ स्टक सामान राखेर अथवा हाम्रो प्रोजेक्टलाई हेरेर चाहिँ लोन दिनुहोस् न त हामी पैसा दिन्छौँ भन्दाखेरि त्यो पनि हामीलाई दिने कामहरू भएनन्। अझ त्यति मात्र होइन, लोन पनि जुन अब अहिले पनि लोन दिँदा हामीलाई 100% त दिएको हुँदैन नि त हाम्रो कलेक्टरमा, होइन, कसैको 60, कसैको 70, कसैको तिर्दै गएर 30-40 होला, त्यसैमा थपिदिनुहोस् न त नयाँ प्रक्रिया नगराइकन भन्दाखेरि पनि हामीले त्यो कुराहरू पाएनौँ होइन। र हामीसँग भएको चालु पुँजी सबै सक्यो, त्यति बेला आर्थिक मन्दी पनि भयो, कोविड पनि आयो होइन, सहरबाट चाहिँ धेरै मान्छेहरू विस्थापित भएर गाउँ जानुभयो, त्यही बेला उपत्यका विशेष गरी काठमाडौँ महानगरपालिकाभित्र कवाडी जसले चाहिँ धेरै उहाँहरू शुद्ध शाकाहारी हुनुहुन्थ्यो, धेरै दूध दही खानुहुन्थ्यो, त्यो खपत घट्यो, आर्थिक मन्दी भएपछि कन्स्ट्रक्सनको कामहरू भएनन्। र हाम्रो डेयरीको वास्तविक चाहिँ उपभोक्ता भनेको चाहिँ को हो भन्दा ग्रासरूटको मान्छेहरू, मिडल लेभलकै मान्छेहरू हो कि, मिडल क्लासको मध्यम वर्ग हाई क्लासको मान्छेहरूले अलिक थोरै उहाँहरू हेल्थ कन्सियस भन्ने के भन्ने अरू कुरा होइन त्यति धेरै दुग्ध तथा दुग्ध पदार्थ उपभोग नगर्ने गरे तापनि इन्टरनेसनल ब्रान्डको बाहिरबाट ल्याउने खाने त्यस्तो हुन्छ तर एकजना श्रमिकले दुध खानु पर्यो भने दुई लिटर एक लिटर खानुहुन्थ्यो उहाँको घरमा घिउ लानु एक किलो लानुहुन्थ्यो भने तर हाई क्लासको मान्छेहरूले दही किन्दा तपाईँको चाहिँ 200 ग्राम किनिदिने घिउ किन्दाखेरि पनि 200 ग्राम किनिदिने पनिर किन्न चाहिँ अब हेल्थ कन्सियस भन्ने अरू कुरा भन्ने प्रोटिन धेरै हुन्छ भने नखाइदिने यस्तो हुँदाखेरि चाहिँ हामीलाई त्यो जुन वर्ग आर्थिक मन्दीका कारणले चाहिँ गाउँ विस्थापित हुनुभयो अनि महानगरपालिकाले फुटपाथ र तपाईँको चाहिँ यो कन्स्ट्रक्सन यो कवाडी अरू व्यवसायहरू त्यहाँबाट हटे यी विविध कारणले गर्दाखेरि हाम्रो उपभोग घट्यो र हामी अप्ठ्यारोमा थियौं तर आजको दिनमा हामी त्यो अप्ठ्यारो छैनौं बजारमा आउने जुन दूध 31 लाख लिटर दूध छ त्यो पूर्ण रूपमा खपत भइरहेको र अब आजकै दिनमा भन्नुहुन्छ भने चाहिँ दूध नपुगेको अवस्था छ र अब हामीले कसरी चाहिँ दशैंसम्म म्यानेज गर्ने भन्ने कुरामा हामी अब चाहिँ छलफलमा जुट्नुपर्ने भएको छ दशैंपछि त लगभग दूध बढी हुन्छ म्यानेज भइहाल्छ अहिले चाहिँ त्यस्तो अवस्था छ
1: नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले दूध र दूधको चाहिँ पछिल्लो घटनाक्रम अवस्था किसानका चाहिँ कुराहरू पनि जोड्नुभयो कहिले पैसो पाउने कहिले नपाउने बाँकी रहने बकेउता रहने त्यसमा चाहिँ असन्तुष्टि जनाउनु पर्ने कुराहरू जोड्नुभयो खास गरी किसानलाई पनि त समस्या होला नि चुनौती होला नि तपाईँहरूले किसानसँग चाहिँ उत्पादन गरेको चिज खुरुक्क बोकेर आइदिने पैसा चाहिँ नदिने बेलैमा नदिने अनि हाम्रा पनि समस्या छन् भनेर देखाउने किसानको चाहिँ समस्या नदेख्ने गर्न मिल्छ
2: त्यो हामीले गरेका छैनौं र तपाईँलाई हामीले प्रश्न भन्छौं एउटा कुरा त के बुझिन आवश्यकता भयो भने बारम्बार हामीलाई एउटा क्वेशन आउने गर्छ क्या तपाईँहरू क्यास लिनुहुन्छ बेचेर अनि तपाईँहरू दिनुहुन्न भन्नुहुन्छ क्या
1: दिनुहुन्न त दिनुहुन्न
2: वास्तविकता बुझ्नु पर्यो क्या मैले भनेको हामीले दूध कहाँबाट उठाउँदैनौ गोठबाट त हामीले उठाउँदैनौ
1: सहकारी भन्नुहुन्छ
2: सुन्नु न मैले भएको कुरा त भन्नु पर्यो त्यहाँबाट एउटा कलेक्सन सेन्टरमा आउँछ त्यसपछि अर्कोमा आउँछ अनि त्यसपछि एउटा ठूलो भोल्युम भएको ठाउँमा आउँछ अनि चारवटा स्टेपमा हाम्रोमा दूध आउँछ पैसा हामीले त्यो फर्स्ट स्टेजमा जोसँग किने किसानसँग त हामीले डाइरेक्ट त किने होइन नि त हामीले दुध त त्यो दुध ल्याउने मान्छेलाई दिन्छौँ नि अनि यो चार ठाउँमा पनि त केही भएको होला नि त गाली हामीले मात्र खाने होइन नि त होइन चार ठाउँमा अनि त्यसपछि बिक्री वितरणमा पनि सिधा हामी कहाँ पैसा आउँदैन क्या यहाँहरूले भने जस्तो उद्योगीले लगेर कोही पनि उपभोक्तालाई सिधै लगेर सामान बेच्दैन एक लिटर दुई लिटर हामी कहाँ पनि के छ भन्दा एकजना होलसेलर छ अनि डिस्ट्रिब्युटर छ अनि आउटलेट छ डेरीको अनि चारौं स्थानमा फेरि हाम्रोमा पैसा आउँछ अनि त्यो पैसा चाहिँ सिधा उपभोक्ताले ल्याएर डेरी उद्योगमा त दिनुहुन्न उहाँहरूले त जहाँ किन्नुभयो त्यहाँ दिनुहुन्छ त्यहाँबाट अर्कोले अर्कोमा जहाँ किन्यो त्यहाँ दिन्छ यताबाट पनि चार स्टेपमा हाम्रोमा पैसा आउँछ अनि हामीले दिएको पैसा पनि चार स्टेपमा किसानकोमा पुग्छ तर जहाँ जहाँ जे जे भए पनि त्यसको चाहिँ गाली गलौज जति सबै के गर्छौ भन्दा हामीले नै खानु परिरहेको छ
1: त्यो त जसले नेतृत्व गर्यो उसले चाहिँ जिम्मेवारी त लिनु पर्यो
2: त्यसमा चाहिँ मैले के भन्न चाहन्छु भने जो जो जाना छ जस्तै अहिले हामी यहाँ इन्टरभ्यू लिइरहेछौ नि त होइन यो बिग्रिनुको कारण त तपाईँ दोषी होइन नि त तपाईँ मात्र हो त प्राविधिक कारणले कम्प्युटरमा चाहिँ प्रब्लम आयो भने अहिले डिस्कनेक्ट हुन सक्छ तपाईँको बत्ती गयो भने डिस्कनेक्ट हुन सक्छ कोही हिँड्दा हिँड्दै तपाईँको त्यहाँ तारमा चुन्यो भने डिस्कनेक्ट हुन भनेपछि यहाँ भएको होल टोटल टिम चाहिँ अलर्ट हुनु पर्यो नि त होइन अनि मात्रै यो हाम्रो इन्टरभ्यू सफल हुन्छ नि होइन त्यसै गरी हाम्रो दुग्ध व्यवसायमा पनि उत्पादनदेखि उपभोगसम्म सबैजना सचेत भयो भने चाहिँ हामी एक आपसमा सबैजनाले जस पाउँछौ तर एकजनाले दायाँ बायाँ हुने बित्तिकै हामी सबैले अब जस पाइरहेछौँ क्या हामी त यस्तो अप्ठ्यारो पेसामा छौँ नि तपाईँले हेर्नुहोस् दुध भनेको यस्तो चिज हो कि कोल्ड चेन मेन्टेन गर्नुपर्छ होइन यो सबै ठाउँमा ल्याउँदाखेरि बजारमा पुर्याउँदा उपभोक्ताको घरमा गएर उपभोग नभएसम्म पनि हामी दोषी देखिन्छौँ क्या सपोज मानौ तपाईँ एकजना उपभोक्ता हो तपाईँले हाम्रो कुनै आउटलेटबाट दुध किनेर लानुभयो मेरो डेरीको तर तपाईँले घरमा गएर त्यो दुध चाहिँ फ्रिजमा राख्नु भएन टेबलमा राखेर दुई घन्टा बाहिर पाहुनासँग गफ गर्नुभयो दुध फाट्यो तर त्यो गाली कसले खान्छ भन्दा हामीले खान्छौँ यो डेरीको दुध त खत्तमै छ भनेर तर हामी के बिर्सिन्छौँ भने यो दुधलाई ल्याएर मैले होइन फ्रिजमा राखेको भए फाट्दैन भन्ने कुरो म कहिल्यै बुझ्दिनँ म त्यो दुध बोकेर चाहिँ त्यहाँ डेरीमा जान्छु अथवा त्यस्तै पर्यो भने डेरीमा त्यो कुन उद्योग हो त्यसलाई फोन गरेर मिडिया बोलाएर के गरेर हामी त्यसलाई चाहिँ यस्तो दुध भन्छौँ तर मैले भनेको व्यवहारिकता पनि त त्यो भित्र लुकेको छ नि त, जिम्मेवार हामी सबैको छ नि।
1: अर्को पनि व्यवहारिकता लुकेको छ, तपाईँले त्यो ठिकै भन्नुभयो, तपाईँको आफ्नो पक्षबाट किसानले पनि त गाई भैँसीलाई त खुवाउनु पर्छ।
2: अनि किसानको कुरामा म जानेछु, अब किसानको कुरा हामी भन्दा पनि अझ किसान केमा मारमा हुनुहुन्छ भने हामीले बुझाएको छौँ त्यो, यता सामान बिक्री नभएर पैसा नपाउने, अनि यता दैनिक फेरि गाई भैँसीलाई खुवाइरहनु पर्ने, उहाँहरू डबल मारमा हुनुहुन्छ। त्यस अर्थमा चाहिँ के भयो भने त्यहाँ राज्यले हेर्नुपर्छ, राज्यले उहाँलाई चाहिँ सब्सिडी दिने अरू कुरा दिने भने हामी त बारम्बार कुरा उठाइरहेछौं। आजको दिनमा पनि हामीले किसानहरूलाई सकेको बेलामा त हामी त एडभान्स पनि दिइरहेछौ नि त, नसकेको बेलामा 100% जेरो हुनु साटो त्यो दूध उठाएको मात्र हो क्या, हामीले चाहिँ दूध बढ़ी रहेर यहाँ लिएर आएर त्यो पैसालाई अन्त दुरूपयोग गरेर अन्त लगानी गरेर किसानको पैसा नदिएको होइन नि त, उहाँहरूले फ्यालिन लाएको दूध, बिग्रिन लाएको दूध, जेरो हुन लाएको दूध चाहिँ लिएर आएर हामीले धुलो दूध बनाएर झन हामीले यसलाई पैसा दिने भनेर सहमतिमा तपाईँहरूले यसलाई बेचिएर पैसा दिनुहोस् भन्ने सहमति पनि कति ठाउँमा थियो होला, कति ठाउँमा व्यवहारिक समस्या थियो होला, यसरी चाहिँ गरिएको कुरा हो। त्यसकारणले किसानको समस्या नबुझ्ने भन्ने हुँदै होइन, सबैभन्दा बढी इम्पोर्टेन्ट त किसान त हामीलाई हुनुहुन्छ नि त, किसानले दूध उत्पादन गर्नु भएन भने त हामीले त हाम्रो उद्योगै चल्दैन, त्यस अर्थमा उहाँहरूलाई हामीले नेग्लेक्ट गर्ने अन्यथा गर्ने कुरै हुँदैन, कुनै हालतमा गर्दैनौ, गरेको पनि छैनौ, र कहीँ कतै अन्जानमा भएको कुराहरू छ भने त आफ्नो नभए। अघि नै मैले तपाईँलाई एउटा इक्जाम्पल दिने, कोही किसानहरू कुनै उद्योगको ढोकामा गएर चाहिँ टायर बाल्ने र विरोध गर्ने गर्नुभएको छैन नि, यो किन नगरेको भन्दा उहाँहरूलाई राम्रोसँग थाहा छ कि हाम्रो कारणले उहाँहरू पनि अप्ठ्यारोमा हुनुहुन्छ, हामीलाई उहाँहरूले बचाइरहनु भएको छ, नसकेर नदिनु भएको हो, हामीले फाल्न लाएको दूधलाई फाल्नु पर्ने दूधलाई उहाँहरूले धुलो दूध बनाएर राखिदिनु भयो भन्ने कुरा बुझ्नु भएको छ नि त।
1: यो भनेको तपाईँहरूले किसानहरूलाई टिकाउन पनि काम गरिरहेका छौँ भन्नु खोज्नु
2: हो, त्यसमा दुई मात्रै होइन, दुई मात्रै होइन हो नि,
1: उसो भए सरकारले चाहिँ के गर्नु पर्ला त किसानलाई टिकाउने दायित्व सरकारको?
2: अब सरकारले चाहिँ के गर्नु पर्थ्यो भने पहिलो सुरु त डीडीसीलाई मात्र अनुदान दिइसकेपछि त्यो बढी भएको दूध जति चाहिँ सबै डीडीसीमा लगेर उहाँहरूले धुलो दूध बनाएर राख्नु पर्थ्यो, त्यसो भयो भने के हुन्थ्यो, सरकारको दायित्व पनि देखिन्थ्यो, अनि त्यो बढी भएको धुलो दूध चाहिँ उहाँहरूले हामीलाई पनि बेच्न सक्नुहुन्थ्यो, त्यो भार त हामीलाई राज्यले सहयोग पनि नगर्ने अनि त्यो भार पनि बोकाउने त गर्नु हुँदैन नि त, तर हामी त्यसलाई भार सम्झेनौँ, हाम्रो दायित्व सम्झ्यौँ, हाम्रो कर्तव्य सम्झ्यौँ हामीले, र हामीले किसान सँगसँगै मिलेर हामीले काम गरेर गर्यौं, एउटा त्यो गर्नु पर्थ्यो। अर्को कुरो, राज्यले चाहिँ बिक्री हुन नसकेको दूधहरू राज्यले खरिद गरिदिनुपर्छ होइन, त्यो त समर्थन मूल्य चाहिँ तोक दिने अनि खरिद चाहिँ नगर्ने भन्ने हुन्छ त, 65 रुपियाँ त राज्यले समर्थन मूल्य तोकदिएकै छ त, त्यो तोकदिएको मतलब के त भन्दा यति रुपियाँमा तिमीले दूध बिक्री गर्न सकेनौ भने म किनिदिन्छु भने अन्त होइन र
1: समर्थन मूल्य सरकारले तोकेपछि
2: गर्नु पर्थ्यो, तर त्यो गर्न सकेको छैन। अब सरकारको पनि आफ्नो बाध्यता होला, सबै कुरा होला, र फेरि म एउटा कुरा के पनि अनुरोध गर्न चाहन्छु, हामी सकारात्मक हुनुपर्छ, व्यवसाय गर्ने मान्छेहरू र हामी चाहिँ समाजमा केही गर्छु भन्ने मान्छेहरू नकारात्मक बाटोतिर जाने नै होइन, सकारात्मक बाटोतिर जाने हो। सरकारले नसक्नुका पनि त कारण होला नि त, सकेको भए त सरकारका हामी सबैजना आम चाहिँ जनताहरू हाम्रो अभिभावक हुन्थ्यो सरकार होइन, भनेपछि गर्नुहुन्थ्यो होला, नसकेर नगरेको भन्ने कुरा हामीले बुझिदिनुपर्छ। र सबै कुरो बिग्रेको बेलामा फेरि डेरी सेक्टरलाई मात्र उहाँहरूले कसरी गर्ने त, अन्य अवस्था पनि त राम्रो त छैन नि त होइन, त्यस कारणले
1: अरू क्षेत्र पनि सकारात्मक छैन,
2: हो डाउन नै छ, त्यस कारणले सबै कुरा मिलिसकेपछि डेरी सेक्टर पनि मिल्छ। र तपाईँ हामी पनि के चाहिँ एउटा जिकिर नगरौं भने अरू चाहिँ जेसुकै होस् तर डेरी सेक्टर मात्र राम्रो हुनुपर्छ त भनेर हामी सक्दैनौँ, सक्छौँ त हामी त्यही बाटोमा हिँड्नुपर्छ।
1: सकभर तपाईँहरूले नेतृत्व गरिरहेको पेसा चाहिँ व्यवसाय चाहिँ राम्रो हो,
2: त्यसमा त दुईमा
1: किसानले चाहिँ हुनु पर्यो, भाउ पाउन, काम रोजगारीहरू निरन्तर टिकुन भन्ने चाहिँ हाम्रो चाहना हो। कुराकानीमा हुनुहुन्छ नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल, कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले खास गरी दुग्ध उत्पादन।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: and voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: सुकाएर अन्त्य बजारमा लाने बेलासम्मको चाहिँ त्यसको तीन महिना प्रक्रिया लाग्छ अनि त्यो त नेपालमा खपत हुँदैन त्यो अर्को देशमा पठाउनुपर्छ अर्को देशमा पठाउन अर्को दुई तीन महिना लाग्छ भनेपछि कम्तीमा नि छ महिना नभइकन त्यो बेचेर पैसा आउँदैन त्यस्तो व्यवसायलाई के गर्ने त ल ठिक छ ल डेरीलाई गरेर त्यस्तो व्यवसायलाई के गर्ने त केही न केही उपाय
1: पच्चिस दिनको मापदण्डले पारेको
2: अप्ठ्यारो होइन त्यो त एकदमै गाह्रो छ नि त अब त्यसमा चिजको कुरा होला मजुरेलाको कुरा होला अरू पुष्टकारीका कुराहरू अलि लङ लाइफ पाएको कुराहरू त्यो प्रडक्ट त बजारमा गएर पैसा फिर्ता आउनै छ महिना लाग्छ नि त कि चाहिँ यो यो पेसालाई चाहिँ हाम्रो राज्यले त्यो बिक्री नभएसम्म तपाईँहरूलाई यसरी चाहिँ सब्सिडी हामी दिन्छौँ भनेर भन्नु पर्यो होइन होइन भने यो चलिरहेको तपाईँको र मेरो सबै कुरा समझदारीमा चलिरहेछ अनि प्याटा बिचमा आएर एउटाले चाहिँ यस्तो भनेर त भएन नि त होइन जस्तै कहिले कि हामीलाई एनजिओ
1: सरकारले त्यसो गर्यो
2: त्यसो गर्यो नि हाम्रो समझदारी सब भइरहेको थियो त त्यहाँ तीन महिना नपाउँदा पनि किसानहरू समझदारीमै बसिरहनु भएको थियो हामीले कहिलेकाहीँ एडभान्स दिँदा पनि हामी समझदारीमै बसिरहेको थियौँ होइन अब बिचमा आएर त्यो कुरा गरिदिँदाखेरि त अप्ठ्यारो भयो
1: किसान नमार भन्नुमा चाहिँ सरकारको कमजोरी भयो उसो
2: होइन त्यो त होइन किसान नमार भन्नु त राम्रो कुरा हो कि तर नमार भन्दाखेरि तिमीहरू पनि कसरी बाँच्छौ भन्नु त परेन
1: आफ्नो पक्षबाट पनि
2: हेरिदिनु स्वाभाविक रूपमा नि होइन जस्तै तपाईँले मलाई खाना खानुभयो भनेर सोद्धाखेरि मैले तपाईँले चाहिँ खानुभयो कि भएन भनेर सोध्नु परेन मैले तपाईँ खाए खानुहोस् नखाए नखानुहोस् मलाई दिन ल्याउनुहोस् भन्न त मिल्दैन मिल्छ त भने हो यस्तो कुराहरू गर्नु भएन अभिभावक त चाहे त्यो राज्यको भए पनि होइन के डिडिसीको भए पनि किसानको भए पनि हाम्रो भए पनि तपाईँहरू संचारकर्मी सबैको साझा अभिभावक हो त होइन र भने उहाँले सबैको हित सोध्नुपर्ने नि सरकारले त त्यस अर्थमा मात्र भने हो मैले अरू कुरामा होइन
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी मिठो खानेकुरा खीरका कुरा गरिरहेका छौं तर किसानका चाहिँ दुःख त्यसै गरी व्यवसायका दुःख पनि सँगसँगै आएका छन् कतिपय तितापिरा कुराहरू यसरी उठेका होलान् तर हामीले खास गरी व्यवसायकै रोजगारीकै र किसानको चाहिँ चर्चा गरिरहेका छौं खास गरी निजी र सहकारी क्षेत्रका डेयरीहरू छन् संघ संस्थाहरू छन् किसानहरू पनि छन् एउटा स्वस्थ प्रतिस्पर्धाको कुरा तपाईँले जोडिरहनु भएको छ एउटा यहीँनिर मैले चासो राखेँ आयात रोकेको भनेर चाहिँ भनियो विगतको पनि सरकारले चाहिँ बाहिरबाट चाहिँ दूध दूधजन्य पदार्थको चाहिँ आयातमा चाहिँ रोक लगाएको भनेर सुनिन्छ तर बजारमा चाहिँ त्यस्ता वस्तुहरू पनि भेटिन्छन् उपभोक्ताले पनि खोज्नुहुन्छ यहाँनिर कमजोरी
2: यो चाहिँ कमजोरी के हो भने सरकारको कमजोरी हो होइन किन कमजोरी हो भने नाकामा टाइट गर्ने त्यसपछि त्यो बन्द गरेको कुराहरू आउनु त इलिगल कुरा हो नि त ती कुराहरूलाई बजारमा गएर अनुगमन गर्ने नष्ट गर्ने कुरा त राज्यको हो नि त अवेर गराउने काम हाम्रो हामीले अवेर गराएको छ हामीले 753 पालिकाहरूमा पनि हामीले जानकारी गरायौं तपाईँको 77 सिडिओ कार्यालयलाई पनि हामीले जानकारी गरायौं कृषि मन्त्रालयलाई जानकारी गरायौं सशस्त्रलाई जानकारी गरायौं र हामीले जहाँ जहाँ जानकारी गराउनु पर्थ्यो डिएफटी कृषि पशु सेवा विभाग राष्ट्रिय दुध विकास बोर्ड सबैलाई हामीले अनुरोध गर्यो हाम्रो देशमा उत्पादन भएको सामानहरू बिक्री नभएर हामी किसानको पैसा तिर्न सकिरहेको छैनौं अनि बाहिरबाट आयातित वस्तुहरू अहिले पनि सुपर मार्केटमा चाहिँ मजाले लिगल रूपमा बिक्री भइरहेको छ यो के हो भनेर हामीले बारम्बार प्रश्न उठाइरहेको छौँ अर्को कुरा भन्नुहोस् यस्तो महत्वपूर्ण कुरा छ हाम्रो 60 अर्ब जति हाम्रो निजी सेक्टरकै लगानी भइसकेको छ
1: 60 अर्ब
2: हाम्रो निजी सेक्टरको मात्र सहकारीको छुट्टै छ डिडिसीको छुट्टै छ 1 अर्ब लगानी भएको सेक्टरलाई जो चाहिँ हामी उद्योग सेक्टरमै लगभग चाहिँ 60-70 हजारजनालाई रोजगारी दिन्छौँ 6 लाख कृषक परिवार डाइरेक्ट यसमा चाहिँ रोजगारै पाउनु भएको छ 2 अर्ब जति हामी राजस्व नै हामी तिर्छौँ होइन तपाईँको यति धेरै सहरबाट गाउँमा चाहिँ दैनिक नगद प्रवाह हुन्छ यस्तो मुख्य पेसा जुन कृषि पेसा अन्तर्गत चाहिँ कुल राष्ट्रिय उत्पादन झन्नै 9% योगदान दुग्ध सेक्टरको मात्र छ हिजोसम्म धान चाहिँ पहिलो उत्पादन भन्थ्यौं भने आज दूध पहिलो भएको छ अहिले पछिल्लो आँकडा हेर्नु भने दूध चाहिँ बढी उत्पादन हुनेमा पर्छ कृषि सेक्टरको यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले चाहिँ त्यति गहिरिएर नसोच्ने हो भने त भोलि त देश पनि अप्ठ्यारो हुन्छ नि त होइन किनभने पशुपालन पनि र खेतीपाती यो दुईटा जोडिएको छ र यो दुईटा जबसम्म चाहिँ राम्रोसँग देशमा कुनै पनि देशको जाँदैन तबसम्म त त्यो देशको विकास भएको तपाईँले देख्नु भएको छैन होइन कुनै पनि देश कृषि सेक्टरमा चाहिँ विकास नभइकन त्यो देशको विकास भएको देख्नु भएको छ कहीँ छैन नि त. आज इजरायलको हेर्नुहोस् 3% जनताले त्यहाँ कृषि पेसा गर्छन् तर उनीहरूले आफ्नो देशमा होइन बाहिर शुद्ध निर्यात गर्छन्. अब हामी त्यो पनि गर्न सकिरहेको छैनौँ. अहिलेको हेऱ्यो नि त तथ्याङ्क हेऱ्यो भने त हामीलाई लाज लाग्छ. 60% भन्दा बढी जनता कृषिमा आश्रित अनि देशलाई आवश्यकता झन्नै 50% चाहिँ खाद्य पदार्थ चाहिँ हामी आयात गर्ने यस्तो अवस्था नै कहीँ हुन्छ त. अस्ति मैले कति अर्बको चाहिँ होइन अब अदुवा बाहिरबाट आयो भनेर सुनेको थिएँ होइन खाद्यान्न कति आयो दाल चामल आउँछ भने यस्तो अवस्था हुनुहुँदैन. र यो किन भयो भन्दा अहिले पनि तपाईँको चाहिँ म पशुपालनकै अवस्थामा हेरौँ गाउँमा रोपनी जग्गा बाँधा छन्. हामी यहाँ आनामा आएर पशुपालन गरिरहेछौँ. हिजो चाहिँ खेतीपाती गरेर गाई भैँसीलाई चाहिँ ढोड पराल खस्टा सबै खुवाउँथ्यौँ अनि मकै भाँचिसकेपछि त्यो ढोडले खोले पकाउँथ्यौँ. आज हामी चाहिँ यहाँ सबै कुरा किनेर खुवाउँछौँ. तराईबाट चाहिँ लिएर आएर पराल किनेर खुवाउने होइन अनि त्यसरी ढुटो दाना किनेर खुवाउने अनि दुधको लागत बढी भयो भन्ने अनि ग्यासले चाहिँ खोले पकाउने अनि हामी कसरी उम लाग्छौँ त. त्यस कारणले यो सबै कुराहरू हामीले पनि ख्याल गर्नु पर्यो. राज्यले पनि त्यो अनुसारको वातावरण बनाउनु पर्यो. र उहाँहरू फेरि किन सहर आउनुभयो भन्दा सहर आउनु पनि बाध्यता हो है. फेरि अब रोजगारीको अवस्था छैन गाउँमा, पढाइ लेखाइको बच्चाहरूको लागि राम्रो स्कूल छैन, बिरामी हुँदा हस्पिटल छैन भनिसकेपछि गाउँघर भयो नि त हिजोको दिनमा. त्यो हुनाले उहाँहरू अवसर खोज्दै आउनु भएको हो. त्यसले गर्दा अब गाउँमा धेरै अवसरहरू पुगेका छन्. प्रदेश छ, स्थानीय सरकार छ र बिस्तारै अब हामीले सहरबाट चाहिँ गाउँ केन्द्रित हुनुपर्छ र गाउँका ती होइन बाँझा जमिनहरूलाई हामीले सदुपयोग गरेर त्यहाँ चाहिँ हामीले खेतीपाती गर्ने, पशुपालन र यो दुईटा पेसालाई छुट्याउनु पनि हुँदैन. छुट्याएर पनि हाम्रो लागत चाहिँ बढी भएको छ. लागत घटाउनु पर्यो, उद्योगीलाई सब्सिडी दिनु पर्यो, बत्तीमा छुट दिनु पर्यो, भ्याट हटाउनु पर्यो र सस्तो गर्नु पर्यो होइन अनि उपभोक्ताहरूलाई त्यसरी दिन सक्यो भने न खपत हुन्छ त. हामी सबै कुरा थोपरेको थोपरै गर्ने, उद्योगी पनि घाटामा जाने, किसान पनि घाटामा जाने, उपभोक्ताले पनि खरिद गरेर खान नसक्ने भइसकेपछि यो कसको लागि गरे त हामीले.
1: भनेको बिजुलीको जुन 5% उपभोक्ताको कुरा छ त्यसगरी माथिको चाहिँ उद्योगी व्यवसायको चाहिँ भ्याटको कुरा छ, यो पनि तपाईँहरूलाई सन्तोषजनक चाहिँ लागिरहेछ.
2: हामी त 50% विद्युतमा चाहिँ लागतै घटाउनुपर्छ अनि हाम्रो उत्पादन लागत घटाउनु भनिरहेको बेलामा अर्को भ्याटै 13% थपिदिइसकेपछि त हामीले बत्तीको पैसा कसरी तिर्ने त. त्यो त सिधै चाहिँ हाम्रो लागतमा गयो नि त. फेरि दुध भनेको यस्तो अनुशासित पेसा हो यो डेरी सेक्टर भनेको. आजको दिनमा हरेक चिजको वस्तुको चाहिँ मूल्य तलमाथि हुँदा दुधको त विगत 2.5 वर्षदेखि त 1 रुपियाँ पनि तलमाथि भएको छैन नि त. एउटै रेटमा हामी बेचिरहेको छौँ नि. 2 वर्षको मूल्य वृद्धि त बजारको तपाईँले प्रत्येक वर्ष 10-15% त मूल्य वृद्धि त सबै कुराको क्यालकुलेसन गर्दा छ नै त. 2 वर्ष हुँदाखेरि झन्डै 30% मूल्य वृद्धि भइसक्यो. हामी उद्योगीहरू कसरी चल्या होला म भन्नुहोस् त. यो कुरा त सोच्नु पर्यो नि राज्यले.
1: हो, सोच्नु पर्ने कुरा अरू पनि छन्. तपाईँले चाहिँ पेसा अब गाउँतिर पनि फर्किनुपर्छ, शहर केन्द्रित मात्रै गरेर हुँदैन भनेर जोड्नुभयो. खास गरी अहिलेकै युवा पुस्ता जसले चाहिँ रोजगारी देखिरहेको छैन, तपाईँ चाहिँ दूध र दुग्धजन्य पदार्थमा चाहिँ गर्न सकिने सम्भावनाका चाहिँ कुरा पनि गर्नुभयो. अबको यो युवा पुस्तालाई दूध व्यवसाय त्यसै गरी आधुनिक व्यवसाय आधुनिक पशुपालनतर्फ चाहिँ आकर्षित गर्न एसोसिएसनले काम गरेको छ कि छैन, अथवा अब सरकारले गर्ने हो भने के कस्ता सहुलियत, के कस्ता कार्यक्रम, कस्ता योजना ल्याउने हो भने अलिक प्रभावकारी होला. मैले अलिक मोटोमा चाहिँ चासो राखेँ.
2: पहिलो कुरो पेसालाई सम्मानित गराउनु पर्यो. अघि नै भनिसके, जबसम्म पेसालाई सम्मानित गरिँदैन तबसम्म यो पेसामा कोही पनि आउनेवाला नै छैन. किनभने पढे लेखेको मान्छे आउनु हुँदैन भन्ने विश्वास छ, पैसा कमाएको मान्छे पनि यो पेसामा आउनु हुँदैन, अलि जान्ने सुन्ने पनि कृषि पेसामा आउनु हुँदैन. कृषि पेसा गर्ने भनेको चाहिँ नबुझ्नेले गर्ने हो, अरू केही अन्त पेसा गर्न नपाएपछि आउने हो भन्ने
1: यो
2: जुन भाष्य छ त्यो भाष्यलाई पहिला चिर्नु पर्यो पहिलो नम्बर. दोस्रो कुरो चाहिँ त्यो पेसामा लाग्नको लागि आकर्षक प्याकेजहरू ल्याउनु पर्यो. कार्यक्रमहरू चाहियो नि त होइन. यो यदि पशुपालनमा तपाईँहरू लाग्नुहुन्छ भने तपाईँलाई यति वर्ष चाहिँ हामी लोन चाहिँ निर्व्याजी दिन्छौं, यति वर्षसम्म किस्ता तिर्नु पर्दैन, तपाईँलाई जग्गा जमिन हामी चाहिँ यसरी यति वर्षलाई लिजमा दिन्छौं होइन, अथवा दर्ता प्रोसेसमा यो गर्छौं भने एउटा कुनै किसिमको स्किमहरू ल्याउनु पर्यो नि त. अनि तपाईँहरूले उत्पादन गरेको त्यहाँ चाहिँ दूध चाहिँ अथवा अरू कुनै पेसा छ त्यहाँबाट उत्पादित वस्तु हामी खरिद गरिदिन्छौं, यदि बिक्री भएन भने तपाईँहरूको पैसा उधारोमा जाँदैन उठ्छ, ग्यारेन्टी म हो भन्नु पर्यो नि त होइन.
1: अघि भने दिन्छ
2: भन्नु पर्यो. हामी नभए भने उहाँहरूलाई कानूनी कार्यवाहीमा ल्याउँछौ, उहाँहरूलाई दिने सुविधा पनि दिन्छौं, उहाँहरूलाई गर्ने काम पनि गर्छौं भन्नु पर्यो नि त. अब यहाँ चाहिँ म कारवाही चाहिँ गर्छु तर म केही पनि सहयोग गर्दिन, उहाँहरूको जति दुःख पाउनुहुन्छ पाओस् भनेर त भएन नि त, भएर भएन नि। तपाईँलाई बाटो हिँड्दाखेरि हाम्रो देश त अचम्म छ त, बाटोमा खाल्टो परेर चाहिँ तपाईँको गाडी डुब्ने खाल्टो हुन्छ, हाम्रो दुध ल्याएको गाडी त्यो खाल्टोमा पर्छ अनि चाहिँ दुध फाट्छ अनि त्यो घाटा चाहिँ सबै हामीले बियर गर्नुपर्छ। त्यो बाटो हिँड्दा हामीले ट्याक्स त तिरेका छौँ नि, छैनौ?
1: ट्याक्स तिरेका छौँ
2: अनि गाडीको पनि ट्याक्स तिरेका छौँ नि। मैले एक्जाम्पल दिएको के भनेको, जस्तै आफ्नो ठाउँमा सबैले जिम्मेवारी निर्वाह गरौँ न हामी, कोही कसैलाई कहीँ अप्ठ्यारो हुन्छ? अहिले भएको कुरा त यति मात्र हो कि म मेरो काम नगर्ने, म तपाईँलाई काम गर्नुहोस् भन्ठान्ने, के तपाईँ आफ्नो काम नगर्ने मलाई काम गरिदियोस् भन्ठान्ने, भएको कुरा त यति हो नि, होइन? मैले भनेको हाम्रो देश विकास हुन टाइम लाग्छ, तपाईँ तपाईँकै ठाउँमा ठिक काम गर्ने, म मेरै ठाउँमा ठिक काम गर्ने, अर्कोले अर्कोको ठाउँमा ठिक गर्ने, इभन सरकारले अनुगमन पनि गर्नु पर्दैन, पर्छ र? यहाँ त नीति नियम होइन, यो विभिन्न किसिमको चाहिँ किन चाहिएको भन्दा हामी कोही पनि आफू ठिक ठाउँमा नबस्ने, अरूलाई चाहिँ ठिक ठाउँमा बसोस् भन्ठान्ने, यति भएर बिग्रिया त होइन। अनि हामी अरूलाई जहिले नेगेटिभ आँखाले हेर्ने, आफू जहिले नेगेटिभ काम गर्ने, पोजिटिभ कहिले सोध्दै नसोच्ने, अनि कसरी हुन्छ त? त्यस कारणले हामी सबैजना म भनौँ आजको दिनदेखि अहिलेदेखि चाहिँ म कुनै पनि नराम्रो काम गर्दिन, म सधैँ ठिक ठाउँमा हुन्छु, म अनुशासित हुन्छु, म कुनै पनि नियम कानून मिच्दिन, म सबै कुरामा नियम मान्छु भनेर आम यो देशमा बस्ने अब 3 करोड चन्दन जनतामा झन्नै 1 करोड त बाहिर छन् होला,
1: 1 करोड जनताले खिर खाएर यो बाचा चाहिँ गर्नु पर्यो,
2: शुद्ध चीज खाएर शुद्ध कुरा हामी बाचा गरौँ न, त्यसपछि देश विकास हुन्छ कि हुँदैन हेरौँ त, 2 वर्षमा भइहाल्छ। तर म आफू मेरो कर्तव्य नगर्ने, म अर्कोलाई कर्तव्य गर भन्ने, म आफू बिगार्दै जाने तर अर्कोले गरिदियोस् सपार्नुपर्छ भन्ने, अनि कसरी हुन्छ त?
1: कुराकानीमा हुनुहुन्छ नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल। कृषि विशेष कार्यक्रममा आज हामीले साउन 15 खीर खाने दिनको सम्झनामा चाहिँ कुरा गरिरहेका छौं। आज खीर खाने दिन, दूधको माग कति हुन्छ, खपत कति हुन्छ, बजार अवस्था के छ, किसानको अवस्था के छ, एसोसिएसनले के गरिरहेको छ भनेर कुराकानी जोडिरहेका छौं। कार्यक्रमको हामी अन्तिमतिर पनि छौं, आत्मनिर्भर भइसकेका छौं भनेर अघि तपाईँले जोड्नुभयो र अब यो अवस्थालाई चाहिँ टिकाइरहेको
2: यस्तो छ। यो कस्तो छ भने हामी विगत 5 वर्षदेखि चाहिँ हामी आत्मनिर्भर भएको देख्छौ हामी, होइन? तर सहज परिस्थिति हुने हो सबै भने चाहिँ हामी 20% डिफिसिट हो, भनेको मतलब देशमा चाहिँ आर्थिक मन्दी हुन भएन, सबै जनताहरूले को कमाइ राम्रो हुनु पर्यो, उधारो कसैको फस्न भएन, मान्छे स्वच्छ हुनु पर्यो, रोग लाग्न भएन, अनि सबैले सबै कुरा खान्छ नि त।
1: त्यसै अन्तिमतिर पनि छौं, आत्मनिर्भर भइसकेका छौं भनेर अघि तपाईँले जोड्नुभयो र अब यो अवस्थालाई चाहिँ टिकाइरहेको
2: यस्तो छ। यो कस्तो छ भने हामी विगत 5 वर्षदेखि चाहिँ हामी

0: यहाँ त विभिन्न किसिमका समस्याहरू छन् नि त, कसैलाई एक लिटर किनेर खानुलाई आधा लिटर किनेर खानु परिरहेको छ पैसा नभएर, कसैलेको चाहिँ उधारो नउठेर उसले व्यवसाय बन्द गर्नु परिरहेको छ, कसैले चाहिँ उधारो तिर्न नसकेर खान नसकेको अवस्था छ, यी सबै विभिन्न अवस्थाहरूले गर्दाखेरि अप्ठ्यारो भएको हो। तर आजको दिनसम्म पनि हामी आत्मनिर्भर छौं, तर अब केही समयपछि चाहिँ फेरि हामीलाई विद्युत चाहिँ डिफिसिट हुँदैछ, यो चाहिँ अब हामी पूर्व तयारीमा बस्नुपर्छ,
1: पूर्व तयारीमा चाहिँ बस्छौं भनेर तपाईँले भन्नुभएको छ। खास गरी अलि बढी चाहिँ कुरा यही बेला उठ्ने चाहिँ धुलो दूधको हो। धुलो दूधको विषयमा चाहिँ उपभोक्ताले धुलो दूध पनि दूध हो भनेर बुझ्न सक्नुहुन्छ, त्यसलाई उपयोग गर्दा हुन्छ
0: मजाले, धुलो दूध दूधबाटै बनेको हो, त्यसलाई चाहिँ उपभोग गर्न सकिन्छ, ढुक्क भएर उपभोग गरौं।
1: हामी कार्यक्रमको अन्तिममा छौं। साउन 15 को अवसरमा चाहिँ आम उपभोक्ता त्यसै गरी दुग्ध उत्पादन किसान र व्यवसायीहरूलाई तपाईँको सन्देश केही छ कि अन्तिममा?
0: सबैभन्दा ठूलो कुरो त आज अब साउन 15 खिर दिवसको उपलक्ष्यमा सबै आम उपभोक्ता होइन किसान, हाम्रो सरकारवाला निकाय र हाम्रो डेयरी एसोसिएसन, किसान जति पनि जो जो जना यो पेसासँग संलग्न अथवा आम होइन उपभोक्ता वर्ग हुन्छ सबैलाई नेपाल डेयरी एसोसिएसनको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट र यो हाम्रो समग्र डेयरी सेक्टरको तर्फबाट यहाँहरूलाई हार्दिक शुभकामना, र हामी सबैले खिर सेवन गरौं र हाम्रो यो मौलिक चाडपर्व संस्कृतिलाई चाहिँ बचाउन हामी लागौं, हाम्रो भावी पुस्तालाई हाम्रो संस्कृति यस्तो छ भनेर बचाउन लागौं र यो संस्कृति बचाउँदै हाम्रो स्वदेशी उत्पादन उपभोग गरौं। र दूध तथा दुग्ध पदार्थ मात्र होइन, हामी नेपाली भइसकेपछि देशमा जे जे उपलब्ध हुन्छ उपलब्ध भएसम्म स्वदेशी उत्पादन नै उपभोग गरौं भन्न पनि चाहन्छु सबैले।
1: त्यसमा चाहिँ शुद्धताको कुरामा पनि
0: त्यसको कुरा त ग्यारेन्टी हामीले लिनुपर्छ, जसले उत्पादन गरेको त्यसले लिनुपर्छ, त्यो राज्यको जिम्मेवारी पनि हो। तर हामी सजग नागरिकको जिम्मेवारी के हो भने देश विकासमा यदि हामी साथ दिन्छौं, देश विकास होस् भन्ने चाहन्छौं र यो देशको उन्नति प्रगति होस् भन्ने चाहन्छौं भने हामी आफू पनि देशमै उत्पादन भएको चीजबीजहरू लत्ता कपडा खानेकुरा जे जे छ त्यो उपभोग गर्ने, यही देशमा चाहिँ सकारात्मक सन्देश फैलाउने र नकारात्मक कुराको पछि पनि नलाग्ने र आफू ठिक ठाउँमा रहने र अरूलाई पनि ठिक हुनुहोस् भनेर आह्वान गर्ने।
1: उहाँ हुनुहुन्थ्यो नेपाल डेयरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0942-3888-98-0012-3888-88।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुँदे सहमति। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपील। ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागमा केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो। शनिबार र आइतबारको बिदामा पनि राहदानीको काम हुने। हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी। प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी। र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका 2 युवकका परिवार र सरकारबीच 7 बुँदे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदङ गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका 1-1 जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालयबीच गैराति सहमति भएको हो। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शान्ति र सद्भावको लागि अपील गरेका हुन्। हिजो राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले घटनाको निष्पक्ष छानबिन हुने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले पनि भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह उत्तेजना र प्रतिशोध नभई संयमता चाहिएकोमा जोड़ दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागि संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ। मधेस केन्द्रित दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन्। महन्त ठाकुर, राजेन्द्र महतो, सीके राउत, समीम अन्सारी र राम कुमार शर्माले संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गर्नुभएको छ। जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपील गर्नुभएको छ। राष्ट्रपति, पूर्व राष्ट्रपति र पूर्व राजाले पनि शान्ति र सद्भावको लागि अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सबैलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबलाउने गतिविधिबाट टाढ़ा रहन अपील गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपील गर्नुभयो। सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अस्ति मंगलबार नै वक्तव्य निकालेर आपसी सद्भाव र सामाजिक सद्भाव जोगाउन अपील गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीले पनि अस्ति मंगलबार नै वक्तव्य मार्फत सामाजिक सद्भाव र एकता कायम राख्न अपील गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि आपसी सद्भावको लागि अपील गरेका छन्। कोशी र मधेस प्रदेश सरकार तथा विभिन्न जिल्ला र पालिकाको तर्फबाट पनि सामाजिक सद्भावको लागि अपील गरिएको छ। विभिन्न पेशागत क्षेत्र, नागरिक संगठन, धार्मिक र जातीय संस्थाहरूले पनि सद्भावको अपील गरेका छन्। उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले वक्तव्य निकालेर सामाजिक सद्भावको लागि अपील गरेका छन्। यसै गरी नेपाल बार एसोसिएशनले सबै पक्षहरूलाई संयमित भई आपसी सद्भाव र सहिष्णुताका लागि सहज वातावरण बनाउन अनुरोध गरेको छ। यसै गरी शान्ति र सद्भावको लागि जिल्ला जिल्लामा सर्वपक्षीय पहल भएको छ। काठमाडौँ, विराटनगर लगायतका ठाउँमा आज सद्भाव र्याली निकाल्ने तयारी भएको छ। उत्तरी पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले गैराती निकाल्नु भएको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। टोलीमा निर्मल पूर्जासहित 5 जना नेपाली, 1 पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी, 1 चिनिया तथा अर्का 1 आरोहीको राष्ट्रियता नखुलेको एसोसिएट प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाड़ी भेगका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको भीड़ लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़ेसँगै सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुल्ला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकालाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायतका चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रो धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै दिएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन चलेको विश्वास गरिन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा र साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायत खानेकुरा बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। सरकारले अहिलेसम्म असूल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन 15 गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो। त्यस लगत्तै साउन 6 गते बसेको मन्त्री परिषद बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म शिक्षा र स्वास्थ्य समता शुल्क असूल गर्ने व्यक्ति वा निकायले असूल गरेको रकम 15 दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीड़ित संघर्ष समिति बीच आज फेरि वार्ता हुने भएको छ। हिजो भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको भन्दै दुवै पक्षको भनाई छ। लघु वित्त पीड़ितहरूले दितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघु वित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनु भएको छ। उहाँका अनुसार यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ। अब खेल खबर। नेपालका दुईजना स्केटिङ खेलाड़ीले आउँदो 20 एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ। अबको डेढ़ महिनापछि जापानमा हुने 20 एसियन गेम्समा नेपालको 22 खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका छन्। दुईजना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले एक महिनासम्म बैंककमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपमा भएको कार्यक्रमका बीच उनीहरूलाई विदाई गरिएको हो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच सात बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपील, ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागका केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो, शनिबार र आइतबारको विदामा पनि राहदानीको काम हुने। हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी, प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी। र नेपालका दुई स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपाल।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: एकमात्र डीटीएच के बाद डिश होम,
9: डिश होम खुशी को कनेक्शन।
10: साली नदी को सीर,
11: मणि चूड़ को काख,
10: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
11: शांति र आनंद को अनुभूति,
10: भीड़भाड़ बाट टाड़ा,
11: शहर बाट नजिकै,
10: तपाईको स्वागत र आतिथ्य का लागि सधैं तत्पर।
11: झूले अर्गानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारी का लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले विद्युतीय सेवामा इन्टरनेट र सर्भरसँग सम्बन्धित अवरोध हटाउने उद्देश्यले एकीकृत डाटा व्यवस्थापन केन्द्रसँग छलफल गरेको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सेन्टरका प्रमुख मनिष भट्टराई, महानगरपालिकाको शहरी योजना शाखाका आयोगका सदस्यहरू, सूचना प्रविधि विभागका प्रमुख, सफ्टवेयर डेभलपमेन्ट सेन्टरका अधिकारी, सूचना प्रविधि अधिकृतहरू सहभागी थिए। इन्टरनेट सर्भर तथा विद्युतीय सेवा सम्बन्धी प्रणाली चलाउने पूर्वाधार र प्रणालीको क्षमता, सञ्चालन अभ्यास, उत्पन्न अवरोध र समाधानका उपायका विषयमा छलफल भएको थियो। यस क्रममा वडाहरूबाट बारम्बार आइरहने इन्टरनेट र सर्भरका कारण सेवा प्रवाहमा भएको अवरोधलाई शून्यमा झार्ने र सार्वजनिक सरोकारका विषयमा पारदर्शिता कायम गर्ने विषयमा छलफल भएको थियो। सम्पदा क्षेत्रमा बत्ती राख्ने सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र काठमाडौँ महानगरपालिकाले मापदण्ड बनाउने विषयमा छलफल भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलबीच सम्पदा क्षेत्रमा बत्ती राख्ने सम्बन्धमा आवश्यक मापदण्ड बनाउने र मन्त्रालय तथा महानगरपालिकाको संयुक्त टोलीलाई काम गराउने सहमति भएको छ। साथै काठमाडौँको घट्दो भूमिगत पानीको सतहलाई तथ्यका आधारमा पुनर्भरण गर्ने अभियान, जैविक फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यक्रमका लागि यसै वर्ष नमूना परियोजना कार्यान्वयन ल्याउने, विद्युत प्राधिकरण र महानगरपालिका बीचको बक्यौदा सम्बन्धी उल्झनलाई वैज्ञानिक समाधान गर्ने, ऊर्जा र शहरी व्यवस्थापनका आपसी दायित्वमा सहकार्य गर्ने लगायतका विषयमा कुराकानी भएको छ। चलचित्र विकास बोर्डले आफ्नो 26औं वार्षिकोत्सवका अवसरमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी गर्ने भएको छ। चलचित्र विकास बोर्डमा नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउने उद्देश्यले पुरानो नेपाली चलचित्रको विशेष प्रदर्शनी हुनेछ। आउने 22 गते शुक्रबारदेखि 27 गते बुधबारसम्म नेपाली चलचित्रको इतिहासमा महत्वपूर्ण स्थान राख्ने 10 चलचित्र निशुल्क देखाइने बोर्डले जनाएको छ। प्रदर्शनीको पहिलो दिन साउन 22 गते शुक्रबार दिउँसो 12 बजे हीरा सिंह खत्री निर्देशित आमा चलचित्र प्रदर्शन हुनेछ भने प्रदर्शनीको अन्तिम दिन 27 गते बुधबार बदलिदो आकाश र जीवन रेखा देखाइनेछ। मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत प्राथमिकतामा राख्ने विषयमा सम्बन्धित निकायबीच छलफल भएको छ। सिंहदरबारको शिक्षा तथा खेलकुद मन्त्रालयमा हिजो भएको छलफलमा सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़दो अवस्थामा रहेकाले शिक्षा प्रणाली मार्फत यसको रोकथाम, पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति कार्यक्रम तथा आवश्यक स्रोत साधन सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्साङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। काठमाडौँमा विद्युतीय सेवामा इन्टरनेट र सर्भरसँग सम्बन्धित अवरोध हटाउने बारे छलफल, सम्पदा क्षेत्रमा बत्ती राख्ने बारे काठमाडौँ महानगरपालिकाले मापदण्ड बनाउने। चलचित्र विकास बोर्डले पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी गर्ने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
12: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मधेसमा उत्पन्न परिस्थिति बारे प्रधानमन्त्री शाह त्यस क्षेत्रका नेताहरूसँग छलफलमा सिराहाको अवस्था सामान्य बन्दै।
0: सुनसरी घटनामा सरकार र मृतकका परिवार बीच 7 बुधे सहमति। कर्फ्यूका कारण जनकपुरमा रेल सेवा बन्द।
1: पाकिस्तानमा हिमाल आरोहणका क्रममा निर्मल पूर्जासहित 10 आरोही सम्पर्कविहीन हेलिकप्टर मार्फत खोजी र उद्धार कार्य शुरू।
0: ट्रम्पको शान्ति योजनापछि हमास समूह हतियार त्याग्न तयार। निशस्त्रीकरणको योजना पुर्याउन 300 दिनसम्म लाग्ने।
1: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाउ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अहिले मधेसबाट प्रतिनिधित्व गरेका विभिन्न राजनैतिक दलका नेताहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी छलफलमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनावको समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयो। छलफलमा नेताहरू डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मिया अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायत नेता सहभागी भएका।
1: हिजो राति गोली लागेर एकजनाको मृत्यु भएपछि तनावग्रस्त बनेको सिराहाको गोलबजार क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। गोलबजार र लाहान क्षेत्रमा कर्फ्यू जारी छ। राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कड़ा बनाएका छन्। सप्तरीमा पनि कर्फ्यू कार्यान्वयन गर्न बिहानैदेखि सुरक्षा निकायका प्रतिनिधिले माइकिङ गरिरहेका छन्। वीरगंजमा पनि निषेधाज्ञा जारी छ। धनुषामा आज बिहान केही खुकुलो पारिए पनि कर्फ्यू जारी छ।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। हिजो रातभर भएको सहमतिपछि आज बिहान 5 बजे सरकार र पीड़ित पक्षबीच सहमति भएको हो। यो सँगै मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताको सब परिवारले बुझ्नेछन्। आज दिउँसो 2 बजे अन्त्येष्टि गरिने भएको छ। सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने र परिवारलाई जनै 10 लाख रूपियाँ राहत उपलब्ध गराउने सहमति भएको छ। स्थानीय सरकारसँगको समन्वयमा एउटा स्मृति पार्क बनाउने, दोषीमाथि कड़ा कार्यवाही गर्ने, दुवै परिवारका योग्य सदस्यलाई रोजगारी दिने सहमति भएको छ। गुरूङ आजै सिराहा जाने तयारी छ।
1: धनुषामा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि नेपाली रेल बन्द भएको छ। आज नेपाल रेलवे कम्पनी लिमिटेडले सूचना जारी गर्दै जयनगर जनकपुर भंगाहा रेल खण्डको रेल सेवा कर्फ्यू आदेश जारी रहेसम्म बन्द रहने जनाएको छ। निमित्त प्रशासन प्रमुख अजय कुमार सिंहद्वारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालय धनुषाको हिजोको पत्र अनुसार प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश बमोजिम यात्रुहरूको सुरक्षालाई मध्यनजर गरी जयनगर जनकपुर भंगाहा रेल खण्ड अन्तर्गतका रेल सेवा स्थगन गरिएको जनाइएको छ।
0: धनुषाको सबैलामा एकजना मृत फेला परेका छन्। आज बिहान सबैला नगरपालिका 12 रघुनाथपुर नहरचौक स्थित अन्दाजी 35 वर्षीय बन्टु गडेरी मृत अवस्थामा फेला परेको धनुषा प्रहरीले बताएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रहरी न्याय परीक्षक मधुसूदन न्यौपानेका अनुसार यसबारे प्रहरीको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ। मृतक फेला परेका गडेरीको शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको उहाँको भनाई छ। रघुनाथपुरको हनुमान मन्दिरमा बस्ने गडेरी केही दिन अघि मात्र भारतको पंजाबबाट फर्किएका थिए। उनी बाहिर कामकाज गरेर मन्दिरमा सुत्न आउने व्यक्ति मात्र भएको प्रहरीले स्पष्ट पारेको छ। अपराधी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रहरीले स्पष्ट पारेको छ।
1: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीबीएस परीक्षा स्थगित गरेको छ। पछिल्लो केही दिन यता उत्पन्न सहज परिस्थितिका कारण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण महाशाखाले जानकारी दिएको छ। त्रिवीका अनुसार रामस्वरूप राम सागर बहुमुखी क्याम्पस जनकपुर, सरलाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मौर वैता यादव क्याम्पस सिरहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिरा सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगापुर रौतहट, गौरी शंकर यादव रौतहट क्याम्पस गौर सिमारा कलेज बारा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। यी बाहेकका अन्य केन्द्रमा भने पूर्व निर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने त्रिवीले जनाएको छ। स्थगित भएको परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशन गरिने महाशाखाले जानकारी दिएको छ।
0: पाकिस्तानको काराकोरम हिमालको ब्रड पीकमा ठूलो हिमपहिरो जाँदा नेपाली पर्वतारोही निर्मल पूर्जा निम सहित सम्पर्कविन 10 जना आरोहीको नाम खुलेको छ। सम्पर्कविन भएका 10 आरोहीको नाम पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको हो। टोलीमा 5 नेपाली सहित ओमन, पाकिस्तान, चीन र अमेरिकाका आरोही छन्। अल्पाइन क्लबका अनुसार सम्पर्कविन आरोहण टोलीमा रहेका आरोहीहरूमा नेपालका निर्मल पूर्जा, पूर बहादुर गुरूङ, किरी पेम्बा शेर्पा, निमा शेर्पा नवाङ, थिम्पू शेर्पा, थिन्डु शेर्पा, ग्यालु शेर्पा रहेका छन्। यस्तै नदिरा अहमद अब्दुल्ला अल हार्ती ओमानका, सेहेल साखी पाकिस्तान, वाङ झोङ चीन, मलोरी गाइस अमेरिकाका रहेका छन्। 10 सदस्यीय टोलीको नेतृत्व विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाले गर्नुभएको थियो। आरोही बेपत्ता भएको स्थानमा 4 जनाको शव भेटिएको पनि बताइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले इन्स्टाग्राम मार्फत दिएको जानकारी अनुसार घटनास्थलबाट उद्धार टोलीले हालसम्म 4 जनाको शव फेला पारेको छ। यद्यपि फेला परेका शवहरूको पहिचान भएको छैन। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इरानी मिसाइल आक्रमणबाट कुवेतमा मृत्यु भएका नेपाली पुरूषको परिचय खुलिएको छ। मृत्यु हुनेमा तेह्रथुमका 44 वर्षीय सोम कुमार तामाङ रहेका छन्। कुवेत स्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्र स्थित फोफेन आइल्याण्ड स्थित चाइनिज कम्पनीको भवनमा आक्रमण हुँदा सवारी चालकको रूपमा काम गर्दै आएका तामाङको मृत्यु भएको हो। उनी 2022 कुवेतमा काम गर्दै आएका थिए। यो सँगै इरान र अमेरिका इजरायल बीच जारी द्वन्द्वबाट पश्चिम एसियामा मृत्यु हुने नेपाली श्रमिकको संख्या 2 पुगेको छ। यसअघि युएईमा गोर्खाका दिवस श्रेष्ठको मृत्यु भएको थियो। कुवेत घटनाका बारेमा त्यहाँको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको नेपाली दूतावासले जनाउँदै आज विज्ञप्ति जारी गरेको छ। मृतकको शव कानूनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय र सहकार्य भइरहेको पनि दूतावासले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोर्ड अफ पीस योजनाको घोषणापछि प्यालेस्टिनी लड़ाकू समूह हमास हतियार पूर्ण रूपमा त्याग गर्न सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले गाजामा पूर्ण रूपमा निशस्त्रीकरण गर्ने बोर्ड अफ पीसको योजनामा आफूहरू सहमत भएको र छिटै आधिकारिक विज्ञप्ति समेत जारी गर्ने बताएको बीबीसीले जनाएको छ। यद्यपि यस विषयमा इजरायलको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आएको छैन। राष्ट्रपति ट्रम्पले निशस्त्रीकरणको प्रक्रिया पूरा हुँदै जाँदा इजरायली सेना गाजाबाट पछि हट्ने पनि बताउनु भएको छ। यो सम्झौतालाई गाजा अन्तत नयाँ प्यालेस्टिनी सरकारद्वारा सञ्चालित हुने दिशामा एक महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको समाचारमा उल्लेख छ। अमेरिकाको मध्यस्थतामा अघि बढ़ाइएको गाजा युद्धविराम योजनाको तेस्रो चरण अन्तर्गत हमासको निशस्त्रीकरण र गाजाको पुननिर्माणका बुदाहरू समावेश छन्। यसैबीच इजिप्टको सरकारी समाचार माध्यमलाई उद्धृत गर्दै एएफपीले जनाए अनुसार युद्धविराम योजनाको दोस्रो चरणबारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा गाजा मध्यस्थकर्ताहरूको बैठक बस्ने तयारी भइरहेको छ। अधिकारीहरूका अनुसार यो सम्पूर्ण निशस्त्रीकरण र सैन्य मुक्त गर्ने प्रक्रिया सैन्यमुक्त गर्ने प्रक्रिया पूरा हुन 200 देखि 300 दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ।
1: र अब खेल समाचार। घरेलु फुटबल ठप्प भएका बेला नेपाली फुटबलर विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको छ। गत असारमा फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपालका महिला र पुरूष शीर्ष फुटबल खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको हो। राष्ट्रिय टीमका दुई प्रमुख खेलाड़ी अनन्त तामाङ र एरिक विष्ट बंगलादेशको फोर्टिस्ट एफसी लिमिटेडबाट खेल्ने भएका छन्। बंगलादेश प्रिमियर लीग फुटबलको लागि फोर्टिस एफसीले डिफेण्डर अनन्तसँग सम्झौता नवीकरण गरेको हो भने एरिकका लागि फोर्टिस नयाँ क्लब हो। यसअघि एरिकले बंगलादेशी लीगमै ब्रदर्स युनियनबाट खेलेका थिए। फोर्टिसले बंगलादेशको प्रतिनिधित्व गर्दै एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरण पनि खेल्दैछ। यस्तै नेपाली महिला टीमकी स्ट्राइकर रश्मि घिसिङ भूटानको ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसीमा आबद्ध भएकी छन्। रश्मि एन्फा राष्ट्रिय महिला लीग 2081 सर्वाधिक 35 गोल गर्ने स्ट्राइकर हुन्। ट्रान्सपोर्ट युनाइटेडको पुरूष टीममा नेपालका गोलरक्षक सन्तोष खत्री पनि छन्। यसै गरी नेपालका युवा मिडफिल्डर कृति रत्न छन्जू थिम्पू एफसीबाट खेलिरहेका छन्। भूटानको थिम्पूमा साउन 17 गतेदेखि राष्ट्रिय महिला लीगको टियर 1 शुरू हुँदैछ। ट्रान्सपोर्ट लीगमा नेपाली महिला खेलाड़ीको बाहुल्यता छ। यसअघि मिडफिल्डर दीपा शाही, स्ट्राइकर मीना देउबा, समीक्षा घिमिरेका साथै अनुभवी खेलाड़ी अनिता केसी पनि सो टीममा आबद्ध छन्। यसै गरी हालै नेपालकी मिडफिल्डर सरू लिम्बू र रेणुका नगरकोटी पारो एफसी र डिफेण्डर पूजा राणा थिम्पू सिटीमा आबद्ध भएका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मधेसमा उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री शाह 30 क्षेत्रका नेताहरूसँग छलफलमा, सिराहाको अवस्था सामान्य बन्दै।
0: सुनसरी घटनामा सरकार र मृतकका परिवारबीच 7 बुधे सहमति, कर्फ्यूका कारण जनकपुरमा रेल सेवा बन्द।
1: पाकिस्तानको हिम पहिरोमा बेपत्ता निर्मल पूर्जा सहित 10 जनाको नाम खुल्यो। आरोही बेपत्ता भएको ठाउँमा 4 जनाको शव भेटिएको भनाई।
0: ट्रम्पको शान्ति योजनापछि हमास समूह हतियार त्याग्न तयार, निशस्त्रीकरणको योजना पूरा हुन 300 दिनसम्म लाग्ने।
1: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्ट।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल सुचेन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही साउन 23 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, त्यो आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नु।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
4: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही साउन 23 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674242027 सम्पर्क मोबाइल नम्बर 98572597
6: 5111 89918।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ। चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
1: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 3 PM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मधेसमा उत्पन्न तनावबारे मधेसवादी दलसँग प्रधानमन्त्रीको छलफल, आफू संघीयता विरोधी नभएको प्रधानमन्त्री शाहको स्पष्टीकरण।
0: सिराहामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ विरूद्ध नाराबाजी, सामाजिक सद्भाव

0: कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपील।
1: देवानगंज घटनाका पीड़ित परिवारलाई राहत उपलब्ध गराउने कोशी सरकारको निर्णय। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर दास विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
0: सात वर्षदेखि अमेरिका बसेका आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून ल्याइँदै लाखौं मानिसका लागि अमेरिकामा स्थायी बसोबासका लागि नयाँ बाटो खुल्ने सम्भावना।
1: र विश्वकप बहिष्कार गर्ने युरोपेली फुटबल महासंघको चेतावनी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे आज मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलका नेतासँग छलफल गर्नुभएको छ। छलफल सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गरिएको हो। छलफलपछि संचारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीले सक्रिय पहल लिनुपर्ने विषयमा बैठकमा कुराकानी भएको जानकारी दिनुभयो।
3: छिटफुट घटनाको रूपमा मात्रै लिनु हुँदैन र हुन पनि होइन। जसरी सुनसरीमा भयो तर यो फैलिँदै सर्लाही अरू जिल्लाहरूमा पनि फैलिसकेको अवस्था छ। त्यो यसलाई आइसोलेटेड घटनाको रूपमा पनि लिनु भएन र यस पश्चात हुँदैन कि भनेर पनि सोच्नु हुँदैन। यस पश्चात पनि निरन्तर हुन सक्छ, त्यो सोचेर नै समाधानको बाटोमा लाग्नुपर्छ र तयारी गर्नुपर्छ। उहाँले यो एउटा घटना मात्रै सुझाव पुग्छ है भनेर उहाँले नसोच्दा हुन्छ। त्यही हामीले सुझाव पनि दिएका छौं र त्यही भएर हामीले जुन सुझाव दियौं त्यसलाई लागू गर्नका लागि उहाँहरूले चाहिँ लाग्नु पर्दछ।
0: बैठकमा सहभागी नेताहरूले प्रधानमन्त्रीले हालै राष्ट्रका नाममा सम्बोधन गरेको कदम सकारात्मक भए पनि उक्त कदम केही अगाडि नै चालेको भए घटना कम हुन सक्थ्यो भन्ने धारणा राखेका थिए। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेस र विभिन्न पक्षसँग भएका सम्झौताहरू कार्यान्वयन नभई रद्दीको टोकरीमा फालिएको उल्लेख गर्दै यसपटक कुनै पनि धोकाधड़ी नहोस् र सम्झौताको पूर्ण कार्यान्वयन होस् भन्ने कुरा जोरदार रूपमा उठाइएको बताउनुभयो। संघीयताका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू संघीयताको विरोधी नभएको प्रश्न पारेको महतोले सुनाउनुभयो।
4: एउटा कुरा बडा प्राइम मिनिस्टरले प्रश्न भन्नुभयो, यो संघीयता विरोधी सपनामा पनि नसोच्नु होला। त्यो संघीयतालाई कसरी बलियो बनाउने नै ऊ हो। त्यो संरचनामा त्यो चाहिँ परिवर्तन ल्याउने कुरा थियो, तर त्यहाँ सन्देश चाहिँ गलत गएको छ, त्यसलाई सुधार्नुपर्छ। त्यसैले संघीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त संघीयता विरोधी हुनै कुरो भएन। संघीयतामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुरै सवालै छैन र सरकार संघीयता मैले भनेको हो, सरकार संघीयता बनाउँछु भनेर त्यो चाहिँ फेरि वचनबद्ध हुनुभएको हो।
0: प्रधानमन्त्री शाहले विगतमा कसले के गर्यो भन्ने कुरा भन्दा पनि आफूहरूले बोलेका कुरा पूरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका छन्। सुनसरी घटनालाई लिएर सिराहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा मृत्यु भएका औरही गाउँपालिका दुई तुलसियाहीका गणेश यादवको परिवारलाई गृहमन्त्री गुरूङले भेट्दै हुनुहुन्छ। यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन्। उनीहरूले मृतकले न्याय नपाउन्जेल गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने बताएका छन्। हातमा प्लेकार्ड बोकेर बालेन सरकार र गृहमन्त्री विरूद्ध उनीहरूले नाराबाजी गरेका छन्। यसैबीच तराई मधेस क्षेत्रमा पछिल्लो समय विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका 15 उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार सुरक्षा अवस्थाको प्रभावकारी मूल्यांकन, स्रोत साधन परिचालन, सूचना संकलन तथा विश्लेषण, सुरक्षा कार्ययोजना कार्यान्वयन र आवश्यकता अनुसार फिल्डमा समन्वय गर्न उच्च अधिकृतहरूलाई तराई मधेस क्षेत्रमा खटाइएको हो।
0: सुनसरी लगायत तराई मधेसका केही जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका गरेका छन्। अपीलमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुनेमा जोड़ दिइएको छ। हालैका घटनाको निष्पक्ष छानबिन गरी कानून विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरिएको छ। साथै पीड़ित परिवारलाई आवश्यक राहत र उचित क्षतिपूर्ति तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ। संयुक्त वक्तव्यमा केही स्वार्थ समूहले धर्मको नाममा हिंसा फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै नागरिकलाई संयमित रहन तथा उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपील गरिएको छ। आजै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याई सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको थियो।
1: यस्तै नेपाली कंग्रेसका सभापति गगन थापाले पनि प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल गर्नुभएको छ। आज केन्द्रीय कार्यालय स्थानीयमा सभापति थापाले कोशी र मध्य प्रदेश सरकारका साथै स्थानीय जनप्रतिनिधिसँग भर्चुअल सम्वाद गर्नुभएको हो। कोशी प्रदेशको सुनसरी र मध्य प्रदेशका सिराहा, धनुषा, सप्तरी, पर्सा लगायत जिल्लामा उत्पन्न तनावको समाधानका लागि सभापति थापाले प्रदेश र स्थानीय सरकार प्रमुखलाई काम गर्न आग्रह गर्नुभएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पर म्याम
6: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: कोशी प्रदेश अब बाँकी समाचार। कोशी प्रदेश सरकारले देवानगंज घटनाका पीड़ित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप जनै 2,00,000 उपलब्ध गराउने निर्णय भएको छ। साथै घाइते तथा घर पसल लगायतमा आगजनीबाट पीड़ित परिवारलाई 50,000 प्रदान गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषदको आजको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिनुभयो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्जिनियर राकेश कुमार दास विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनी विरूद्ध आज विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। वहाँका अनुसार दासको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको भन्ने आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा दासले प्रतिष्ठानमा नियुक्ति लिने क्रममा भारतको बिहार स्कूल एक्जामिनेशन बोर्ड पटनाबाट प्राप्त इन्टरमिडिएट तथा श्री वेंकटेश्वर विश्वविद्यालय तिरूपति भारतबाट प्राप्त कम्प्यूटर साइन्स विषयमा ब्याचलर अफ इन्जिनियरिङको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि उनी विरूद्ध मुद्दा दायर गरिएको हो। आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिम कैद र जरिवाना सजाय माग दावी गरेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। 7 वर्षदेखि अमेरिका बसेका आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून ल्याउने तयारी भएको छ। यो सँगै अमेरिकामा बसोबास गरिरहेका H-1B भिसा वाहकहरू सहित लाखौं मानिसहरूका लागि ग्रीन कार्ड प्राप्त गर्ने नयाँ अवसर खुल्ने भएको हो। विगत 7 वर्षदेखि लगातार अमेरिकामा बस्दै आएका व्यक्तिहरूलाई ग्रीन कार्डका लागि आवेदन दिन अनुमति दिने प्रस्ताव गरिएको एक नयाँ विधेयक अमेरिकी सिनेटमा पेश गरिएको छ। यो विधेयक डेमोक्रेटिक सिनेटर एलेक्स पडिलाले संसदमा पेश गर्नुभएको हो। यदि यो कानून बनेको खण्डमा लामो समयदेखि अमेरिकामा रहँदै आएका लाखौं मानिसहरूका लागि स्थायी बसोबासका लागि नयाँ बाटो खुल्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ग्रीन कार्ड प्राप्त गरेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बिना कुनै वर्क भिसा सहज रूपमा बस्न र काम गर्न पाउने व्यवस्था छ। यद्यपि यसका लागि केही कड़ा शर्तहरू पनि राखिएका छन्। आवेदन दिने व्यक्तिको कुनै पनि किसिमको आपराधिक रेकर्ड नभएको हुनुपर्ने र उसले ग्रीन कार्डसँग सम्बन्धित अन्य सम्पूर्ण योग्यताका शर्तहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। यो विधेयक पारित भएर कानून बनेमा नयाँ नियम लागू भएको 60 दिनपछि कार्यान्वयनमा आउनेछ।
0: अब खेल समाचार। युरोपेली फुटबल महासंघ यूएफए ले विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको छ। फिफाले आफ्नो हिस्सेदारी निजी लगानीकर्ताहरूलाई बेच्ने प्रस्तावको विरोधमा यूएफए का सबै 55 सदस्य देशले विश्वकप बहिष्कारको चेतावनी दिएका हुन्। फिफाले घोषणा गरेको प्रस्ताव बारे छलफल गर्न बोलाइएको यूएफए को आपतकालीन बैठकमा यो निर्णय भएको हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनियोले विश्वकप फुटबल प्रतियोगितामा निजी लगानीकर्ता भित्र्याउने र प्रतियोगिताको स्वामित्व केहीको अंश बिक्री गर्ने विवादास्पद योजना अघि सारेपछि फुटबल जगतमा तनाव सिर्जना भएको छ। यस प्रस्तावको विरोधमा यूएफएले यसअघि नै दुईपटक वक्तव्य जारी गरिसकेको छ। अहिले सबै सदस्य देशले बहिष्कारका पक्षमा मतदान गरेपछि यूएफएले अडानलाई पुनः पुष्टि गरेको हो। यसका लागि फिफाले आफ्ना 211 सदस्य राष्ट्रबीच मतदान गराउँदैछ। फिफा अध्यक्ष इन्फान्टिनोले यो प्रस्तावलाई समर्थन गर्ने राष्ट्रहरूलाई 4 करोड़ अमेरिकी डलर दिने प्रलोभन दिएका छन्। उनले आगामी सेप्टेम्बर 19 तारीकसम्म यो योजना स्वीकार गर्न सदस्य राष्ट्रलाई समय सीमा पनि तोकेका छन्। फिफाको भित्री

के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुख्यो रातले फकाउँछ

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैलाई खुसी मिल्छ झैँ लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि अन्तिम पटक भेटिदेऊ।

हँसाउने सकिन। हेर्न त्यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखे गएर

आशीर्वाद।

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सद्भाव कायम राख्न सरकार योजनाबद्ध रूपमा लागेको प्रधानमन्त्रीको भनाई सम्बन्धी खबरबाट। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ़ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिरहेको

0: स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु र उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको बताउनुभयो।
1: मधेस केन्द्रित दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर मधेसमा जारी द्वन्द्वको विषयमा छलफल गरेका छन्। आज उनीहरूले मधेसमा जारी द्वन्द्व समाधान गर्नका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने सुझाव दिएका हुन्। सुनसरीमा भएको घटना विस्तारै मधेसभर फैलिएको र तत्कालै त्यसलाई नियन्त्रणमा लिन नसकिए यसले भयावह रूप लिन सक्नेतिर पनि प्रधानमन्त्री बालेन्द्रलाई उनीहरूले सचेत गराएका छन्। प्रधानमन्त्रीले चुनावको बेला संघीयतालाई बलियो बनाउने कुरा गरेको तर चुनावपछि जनताको अपेक्षा पूरा नभएका कारण पनि यो आक्रोश देखिएको बताएका छन्। यता राष्ट्रपति रामचन्द्र पौडेलले तराई मधेसमा देखिएको समस्याबारे प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले दुवैजनासँग तराई मधेसको समस्याबारे छलफल गर्नुभएको हो। राष्ट्रपति पौडेलले सुनसरीको देवालगंज गाउँपालिकाको कप्तानगंज लगायत तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा प्रथम राष्ट्रपति उपराष्ट्रपतिसँग छलफल गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ।
0: सुनसरीको देवानगंज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनाव रोक्न दुई धार्मिक समुदायका अगुवाले अपील गरेका छन्। अहिले देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले शान्ति धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपील गरेका हुन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजु राज फुयाल तथा कुयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसल फसालीको हस्ताक्षर छ। अपीलमा नेपाल बहुधार्मिक बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँको धार्मिक सहिष्णुता सामाजिक सद्भाव आपसी सम्मान तथा राष्ट्रिय एकता देशको पहिचान र बल भएको उल्लेख गरिएको छ।
1: सुनसरीको देवानगंज कप्तानगंजमा भएको घटनापछि तराई मधेसका विभिन्न जिल्लामा विकसित तनावपूर्ण अवस्थाबारे नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा आकस्मिक बैठक गरी सात बुधे निर्देशन जारी गरेको छ। बैठकले घटनामा सरकारको गैर जिम्मेवार असंवेदनशीलता र नागरिकमाथि अत्याधिक बल प्रयोग भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। नागरिकको ज्यान जाने अवस्था किन आयो र त्यसको वास्तविक कारण के हो भन्ने विषयमा सत्य तथ्य पत्ता लगाउन उच्च स्तरीय निष्पक्ष र विश्वसनीय न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ। साथै घाइतेहरूको निशुल्क उपचार उचित व्यवस्थापन तथा तोडफोड़ राखजनीबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन कांग्रेसले सरकारसँग आग्रह गरेको छ। कांग्रेसले नागरिक सुरक्षा सामाजिक सद्भाव धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकतामा राख्दै मधेस प्रदेश सरकार स्थानीय तह र जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय भई नागरिकको सुरक्षा पीड़ित परिवारलाई आवश्यक सहयोग तथा सामाजिक सद्भाव कायम गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कोशी र मधेस प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताउनु भएको छ। पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेस प्रदेश सभा र पालिकाका जनप्रतिनिधिसँग आज भर्चुअल छलफलका क्रममा सभापति थापाले यस्तो बताउनु भएको हो।
0: सुनसरीको देवानगंज घटनामा मृतकको शव अहिले न्यूरो अस्पताल विराटनगरबाट निकालिएको छ। शव बुझ्न आफन्त आएपछि न्यूरो अस्पतालबाट मृतक ओम प्रकाश मेहता र जय प्रकाश मेहताको शव निकालिएको हो। दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाइनेछ। आइतबार राति देवानगंज गाउँपालिका तीन कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओम प्रकाश र जय प्रकाशको मृत्यु भएको थियो। आज पीड़ित परिवार र सरकारबीच सात बुधे सहमति भएपछि शव उठाउन पीड़ित परिवार सहमत भएको हो।
1: सिराको गोल बजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका 15 वर्षीय गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले राहत स्वरूप 10 लाख रूपियाँ उपलब्ध गराउने भएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै मृतक गणेश यादवका परिवारलाई राहत रकम प्रदान गर्ने बताएको हो। औरै गाउँपालिका दुई तुलसीपुर मोतीपुर निवासी गणेशको गोल बजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो।
0: सामाजिक सञ्जालमा खलल पुर्याउने आठजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिरहबाट पाँच र धनुषाबाट तीन गरी आठजनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड़काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले जनाएको छ र सोस्वरूप आज सिराहा र धनुषाबाट आठजना पक्राउ परेका हुन्। दश साउनको राति सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच झडप हुँदा चलेको गोलीबाट त्यहाँ केहीको मृत्यु भएको छ र त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भइरहेको छ। अहिलेसम्म तीनजनाको मृत्यु भएको छ।
1: मोरङ जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले आज विराटनगरमा सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ। दिउँसो तीन बजे विराटनगर स्थित महेन्द्र चोकबाट शुरू भएको र्यालीमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संस्था, संचारकर्मी, युवा, उद्योगी, व्यवसायी, विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा आम नागरिकको सहभागिता थियो। र्याली महेन्द्र चोकबाट ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, ओडा प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रहेको डाँफे चोकसम्म पुगेर कोण सभामा परिणत भएको थियो। गत आइतबार राति सुनसरीको देवानगंजमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव र शान्ति कायम राख्ने उद्देश्यले मोरङमा विभिन्न पक्षसँगको समन्वयमा र्याली आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो।
0: सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले एक सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धार्मिक सहिष्णुता विथोल्ने किसिमका हिंसात्मक, गैर कानूनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गरेको हो।
1: सुनसरी घटनालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको खोजी भएको छ। तराई मधेसमा साम्प्रदायिक तनाव रहेका बेला सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै सांसदले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग राखेका हुन्।
0: पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि गोरखाको धार्से गाउँपालिका चार लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पूर्वबहादुर गुरूङको निधन भएको दुःखद खबर छ। उहाँको निधनको खबरसँगै जन्मथलो लाप्राक सहित समग्र गोर्खा जिल्ला शोकमा डुबेको छ। नेपाली पर्वतारोहण क्षेत्रमा परिचित नाम 38 वर्षीय गुरूङले विश्वको सर्वोच्च शिखर सगरमाथाको 10 पटक तथा 8,000 मिटर भन्दा अग्ला विभिन्न हिमाल 28 पटक सफलतापूर्वक आरोहण गरिसक्नु भएको थियो। पाकिस्तान स्थित विश्वको 12 अग्लो हिमाल ब्रोडपिकमा हिम पहिरोमा जाँदा चारजना आरोहीको शव फेला परेको हो भने प्रख्यात नेपाली आरोही निर्मल पूर्जा सहित 6 जना आरोही अहिले पनि बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार 10 जना आरोहीको टोली आरोहणका क्रममा हिम पहिरोमा परेका थिए। बेपत्ता आरोहीमा 5 जना नेपाली छन्। खराब मौसमका बीच उद्धार टोलीले फेला पारेका 4 शव संकलन गर्ने प्रयास भएको छ र गिलकित बाल्टिस्तान क्षेत्रमा पर्यटन विभागका उपनिर्देशक साजिद हुसेनलाई उद्धृत गर्दै अल जर्जिराले लेखेको खबर अनुसार बाँकी 6 जना बेपत्ता आरोहीको खोजी दुर्गम तथा जटिल क्षेत्रमा अहिले केन्द्रित गरिएको छ। विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका 43 वर्षीय पूर्जाको टोलीसँगै हिम पहिरोमा सम्पर्क विच्छेद भएको हो। उद्धारका लागि हेलिकप्टर सहितका सबै उपलब्ध साधन स्रोत परिचालन भइरहेको अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार 10 जना आरोहीको टोली आरोहणका क्रममा रहेका बेला बिहिबार मध्यान्नतिर हिम पहिरोमा परेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर भ्रष्टाचार मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा उपस्थित भएकी डोटी स्थित बड़ी केदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको बेन्चले यस्तो आदेश दिएको हो। बोहराले आफूलाई तारिखमा राखेर मुद्दाको पूर्वपक्षीय गर्न माग गरेकी थिइन् तर विशेष अदालतले तारिखमा राख्न अस्वीकार गरेको छ। असार दुई गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदनका साथ उनी सहित तत्कालीन अध्यक्ष समेत प्रतिवादी रहेको मुद्दा दायर भएको थियो। तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको विशेष अदालत स्रोतले जनाएको छ। ती सहित मुद्दामा भागीरथी निर्माण सेवाका संचालक सहित आठजना प्रतिवादी छन्। डोटी जिल्लाकै ठूलीघाट र कापटीघाटको बगर क्षेत्रबाट ढुंगा गिट्टी बालुवा उत्खनन सम्बन्धी राजस्व रकम संकलन नगरी हानि नोक्सानी गरेको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर भएको थियो।
2: राजधानी अनियमितता मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा हाजिर भएका सिद्धार्थ थापा साधारण तारिकमा रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनलाई साधारण तारिकमा राख्न आदेश दिएको हो। उनका विरूद्ध प्रहरीले गैर कानूनी लाभानी अन्तर्गत 10,13,04,61,000 रूपियाँ बिगो दावी गरेको थियो तर विशेष अदालतले सामान्य धरोटी पनि नलिई साधारण तारिकमा छाडेको हो। असार दुई गते राहदानी विभागका महानिर्देशक तीर्थ अरियालसँगै नै पक्राउ सूचीमा रहेका उनी छोरीको बर्थडे भनेर विदेश गएका थिए। उनी राहदानी छपाईको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेन्ट हुन्। नाताले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य सुनिल बहादुर थापाका उनी छोरा हुन्। यी पासपोर्ट खरिद प्रक्रियामा भेरिएशन आदेशको दुरूपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोपपछि महानिर्देशक अरियाल पक्राउ परेका थिए। प्रतिस्पर्धात्मक टेण्डर नगरी पुरानै आपूर्तिकर्ता थापासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको आरोप थियो।
1: विवादित पृष्ठभूमिका नेपाली कांग्रेस विरूद्ध 21 करोड़ बढ़ीको ठगी मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डुमा ठगीको मुद्दा दायर गरेको हो। उनी विरूद्ध 21,32,76,005 रूपियाँ बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर भएको छ।
2: स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई ललितपुर महानगरपालिका 23 धापाखेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताउनुभयो। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानि नोक्सानी पुर्याएको आरोप उनीमाथि छ। रेखा शर्मा संचार तथा सूचना प्रविधि मन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए। टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि भण्डारी उक्त पदमा पुगेका हुन्। सचिवालयमा कार्यरत रहेकै बेला उनी नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।
1: प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिका सदस्य लीमा अधिकारीले पूँजीगत खर्चको कमजोर कार्यान्वयन त्यसका कारण र सुधारका उपायबारे समितिमा विस्तृत छलफल गराउन प्रस्ताव गर्नुभएको छ। अर्थ समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीलाई लिखित प्रस्ताव बुझाउँदै आचार्यले आज उक्त प्रस्ताव सार्वजनिक गर्दै पूँजीगत खर्चको कमजोर अवस्थाबारे सम्बन्धित मन्त्री सरकारी अधिकारी र निर्माण व्यवसाय र विज्ञलाई समितिमा बोलाएर गहन छलफल गर्न माग गर्नुभएको हो।
2: कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार देशभर 85.72% धान रोपाई सकिएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97, मधेसमा 77.88, बागमतीमा 87.09, गण्डकीमा 80.72% धान रोपाई सकिएको छ। लुम्बिनी प्रदेशमा 88.99, कर्णालीमा 88.22 र सुदूरपश्चिममा 97.93% धान रोपाई भएको छ। देशभरमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 11,74,392 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको विभागको तथ्याङ्क छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सन् 2025 को आरोहण सीजनमा 748 जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागको तथ्याङ्क अनुसार सगरमाथा आरोहण गर्नेहरूमा 464 जना नेपाली र 284 जना विदेशी आरोही छन्। यससँगै सन् 2025 को डिसेम्बरसम्ममा सगरमाथा चुम्ने आरोहीहरूको संख्या 9825 पुगेको छ। प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि विभिन्न 43 देशका नागरिक नेपाल आएका थिए।
2: नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगंज लगायत तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृंखलाबद्ध घटना र सर्वसाधारण बीच उत्पन्न तनावप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महासंघले सामाजिक सद्भावका लागि सक्रिय रहनका लागि सबै प्रदेश महासंघ तथा जिल्ला नगर संघहरूलाई आह्वान पनि गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले तराईका विभिन्न जिल्लामा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्न महासंघले सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ।
1: अघिल्ला चार दिन लगातार घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन आज 12.96 अंकले बढ़ेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 2685 अंकमा कायम भएको छ। यो साताका अघिल्ला चारै दिन बजार घट्यो, जसले गर्दा समग्रमा यो साता नेप्से 49 अंकले घट्न पुग्यो। गत शुक्रबार नेप्से 2734 अंकमा थियो। पूर्वी तराईमा देखिएको अशान्तले यो साताको बजारलाई बढ़ी प्रभाव पारेको छ।
2: अब विदेशका खबर। पश्चिम एशिया द्वन्दका दौरान 10 जहाज चालक दलका सदस्यसहित 16 भारतीय नागरिकको मृत्यु भएको भारत सरकारले जनाएको छ। भारतको राज्यसभामा सोधिएका प्रश्नको जवाब दिँदै विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले ओमानमा 8 युएईमा 4, कुवेतमा 2, साउदी अरब र इराकमा 1 जनाको मृत्यु भएको बताएका छन्। यसका साथै 75 भारतीयहरू घाइते भएको उनले बताए। युएईमा 32, ओमानमा 24, कुवेतमा 13, कतारमा 4, साउदी अरबमा 1 र इजरायलमा 1 भारतीय घाइते भएका छन्। त्यसै गरी तेहरानमा रहेको भारतीय दूतावासको सहयोगमा इरानबाट अर्मेनिया र अजरबैजानमा 2557 भारतीय नागरिकलाई सुरक्षित रूपमा लगिएको पनि उनले बताए। उद्धार कार्य र सहयोगलाई सम्बोधन गर्दै सरकारले प्रभावित परिवारलाई निरन्तर सहयोग गरेको बताएको छ। घाइते भारतीय नागरिकले स्थानीय अस्पतालहरूमा चिकित्सा उपचार प्राप्त गरेको पनि जनाइएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजापट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्तालाई यस सम्झौतामा पुग्नका लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका छन्। सामाजिक सञ्जालको ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति जनाउँदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका हुन्। अर्को विदेशको खबरमा भने चिनिया राष्ट्रपति सी जिनफिङले सत्तारूढ़ कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई सेनाभित्रको भ्रष्टाचार विरूद्धको लड़ाईलाई तीव्र बनाउन र राष्ट्रिय रक्षाको आधुनिकीकरणलाई अघि बढ़ाउन आग्रह गरेका छन्। सरकारी समाचार एजेन्सी सिन्ह्वाले आज यसबारे जानकारी दिएको छ।
2: अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 पुरूष एक दिवसीय ओडीआई विश्वकपका लागि 12 आयोजक शहरहरूको टुंगो लगाएको छ। 24 वर्षपछि पहिलो पटक दक्षिणी अफ्रिकामा यो प्रतियोगिता आयोजन हुन लागेको हो। कुल 54 खेलमध्ये अधिकांश खेलहरू दक्षिण अफ्रिकाका जोहानेसबर्ग, सेन्चुरियन, डर्बन, गेहेरबा, कुगुम्पो सिटी, केपटाउन, पार र ब्लोमफोन्टेनमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल जोहानिसबर्गको वान्डरर्स वा केपटाउनको न्यूल्याण्डमा हुनेछ। जिम्बाब्वेका हरारे, बुलाबायो र भिक्टोरिया फल्स गरी 3 शहरमा 7-10 खेलहरू सञ्चालन हुनेछन्। नामिबियाको बेनडोकले कम्तीमा 3 खेलको आयोजना गर्नेछ।
1: नेपाली फुटबल टीमका खेलाड़ी दुवै अनन्त तामाङ र एरिक विष्टले बंगलादेशमा लीग खेल्ने भएका छन्। नेपाली राष्ट्रिय टीमका मिड फिल्डर एरिका विष्ट र डिफेण्डर अनन्त तामाङले फोर्टिस एफसीबाट बंगलादेशी लीग खेल्ने भएका हुन्। एरिक र अनन्तले यसअघि पनि बंगलादेशको लीग खेलेका थिए र फिफा विश्वकप लगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्राउने अध्यक्ष जियानीको प्रस्ताव विरूद्ध युरोपेली फुटबल संघ र उत्तर मध्य अमेरिका तथा क्यारिबियन फुटबल महासंघले खुलेर उभिएका छन्। यूएफएले प्रस्ताव फिर्ता नभएसम्म आफ्ना सदस्य राष्ट्रले कुनै पनि फिफा प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: सुनसरी लगायतका जिल्लामा तनाव कायमै रहेपछि सरकारको उच्च सक्रियता, प्रधानमन्त्रीसँग मधेसका नेताको छलफल, राष्ट्रपतिद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग संवाद, संवाद र संवाद सद्भावबाट संकटको निकास खोज्न धार्मिक अगुवाको साझा अपील।
1: सामाजिक सद्भाव बिथोल्ने प्रयास विरूद्ध सरकारको कडाई, 8 जना पक्राउ। सहमतिपछि देवानगंज गोलीकाण्डका मृतकका आफन्त शव पोस्न सहमत। सिराहाका मृतक गणेशका परिवारलाई गाउँपालिकाको 10 लाख राहत।
2: पाकिस्तान हिम पहिरोमा परी गोर्खाका पूर्वबहादुरको मृत्यु। निर्मल पूर्जा सहित 6 जना बेपत्ता। भ्रष्टाचार मुद्दामा बड़ी केदार गाउँपालिका की पूर्व उपाध्यक्ष जेल चलान। राहदानी छपाई प्रकरणमा 10 अर्ब बिगो दावी गरेका ठेकेदार सिद्धार्थ थापा साधारण तारिकमा रिहा।
1: पश्चिम एशिया द्वन्दमा 16 जना भारतीय नागरिकको ज्यान गयो। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा। सेनाभित्रको भ्रष्टाचार लड़ाईलाई तीव्र बनाउन चिनिया राष्ट्रपतिको आग्रह।
2: र 2027 को दिवसीय विश्वकपका लागि आईसीसीले 12 आयोजक शहरको टुङ्गो लगायो। फुटबल खेलाड़ी द्वय हिरिक र अनन्तले बंगलादेशी लीग खेल्ने।
1: अवस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएम 99.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
8: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: सामान्यकरण गर्नलाई खटिरहेका अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रयोजन शक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ। सुरक्षा व्यवस्थापन
1: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रम सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्लाधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयंम अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
2: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
1: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको प्रवक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य, सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज, ब्याज छूट सहित सहज ऋण, रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजालसले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण, नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व

0: सामू प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
1: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
2: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौं।
1: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायीको गुनासो रिपोर्ट, पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाउ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
9: तातोपानी नाका 2 सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। 12 बजे तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65-70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
10: काठमाडौँदेखिको एक नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठूलो नाका अहिले तपाईँको चाहिँ छप्पनै छ।
9: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने:
2: यो पहिरो भनेको योभन्दा 10 वर्ष अगाडिदेखि चाहिँ पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बियोर रहेको हो हामी व्यवसायीहरूले। यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि सुतिनी बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। तीन महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्टा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
9: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48,49,00,000 रुपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदारसँगको सम्झौता रद्द गर्दै 54,00,000 रुपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,
11: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बर्सातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
9: तातोपानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14,52,00,000,00,000 रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25,00,00,000,00,000 रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1,80,00,00,000,00,000 रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी,
12: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
1: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
15: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
16: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
17: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
18: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
19: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
21: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
22: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
23: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशै भर
16: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
18: पसिनाको सम्मान, समानताको अभियान,
19: कार्यक्रम साझा आवाज।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं।
4: कहिले काहीँ हामीलाई कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यहाँ प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको। र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगर्भिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
5: चाहिँ पहिरो जाँदैन। संकेत चाहिँ हामीलाई दिइरहेको हुन्छ कि हुँदैन?
4: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
4: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ, संस्कृति नै त्यसरी डेभलप भएको। तर हामीले विज्ञानलाई बुझ्नुपर्छ, त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेछौँ नि। त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवानमा निर्भर हुँदैनन्, हामीसँग नबुझेपछि, जोखिमको जानकारी नभएपछि, पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि, अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो, त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन, होइन, पटक्कै होइन।
5: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिनहरू उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
5: उहाँहरूको फेसबुक छ होइन,
4: अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनुभएको थियो मौसमको, होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
5: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भयो,
4: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
5: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि.
4: एक्ज्याक्टली यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यो क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ. यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ. अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ.
5: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ. मानिसहरू सड़कको छेउ पक्की घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले. ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ केही भन्नुभएको जस्तो लाग्यो मलाई होइन. तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ. यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने
4: त्यो त हामीले सधैँ भन्दै आएको के भने उहाँले डुबानसँग लड जोड्नुभयो तर त्यसलाई म अब पहिरोमा लड जोड्दिन्छु. जस्तै हामीले के भनिरहेछौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौँ त्यसले चाहिँ पहिरो निम्ताइरहेछ. मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेसनमा पहिरो छ पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ. त्यही भएर मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि
5: पहिरोको
4: बीचमा चाहिँ सड़क छ स्वर्ग जाने बाटो किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ पहिरो गएपछि गाडी खस्छ गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्गात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु. भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्.
3: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्. प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ. विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्. तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ. माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे माग सहित आमरण अनशन जारी छ. अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ. बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ. र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश. आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ. हवस् आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार शुभरात्री.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 8 बज्यो।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: दिवानगंज घटनाका मृतकको शव आफन्तले बुझे, सिराहा जान लागेका गृहमन्त्रीलाई स्थानीयको अवरोध।
0: ब्रड पीक हिम पहिरोमा हराइएका पर्वतारोहीहरूको खोजी रोकियो, चारजनाको शव फेला, निर्मल पूर्जा सहित छ जना अझै सम्पर्कविहीन।
1: आन्दोलनरत लघुवित्त पीड़ित र सरकार बीच दोस्रो दिनको वार्ता जारी, आफ्ना माग पूरा नभए आमरण अनसनमा बस्ने एमबीबीएस तथा बीडीएस इन्टर्न विद्यार्थीको चेतावनी।
0: स्पेन प्रवेश गर्न खोज्दा प्रवासीहरू बीच भागदौड़, 18 जनाको मृत्यु। 7 वर्षदेखि अमेरिका बसेका आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून बन्दै।
1: र त्रिकोणात्मक सीरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, एक दिवसीय मान्यता जोगाउने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाई।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सुनसरीको देवानगंज घटनाका मृतकको शव आज 6 दिनपछि परिवारले बुझेका छन्। आइतबार राति देवानगंज 3 दुई समुदायका बीचमा भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागि स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सही घटनामा घाइते भएका जयप्रकाश मेहताको हिजो मात्रै मृत्यु भएको थियो। आज बिहान सरकारसँग 7 बजे सहमति भएपछि दुवै मृतकका परिवार शव बुझ्न सहमत भएका हुन्। लगातारको कर्फ्यू र निषेधाज्ञापछि सुनसरीको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभएको छ। जिल्लामा कर्फ्यू जारी नै रहेकाले अवस्था हेरेर खुकुलो बनाउने तयारी पनि भइरहेको उहाँले थाहा संचार नेटवर्कलाई बताउनुभयो।
4: सामान्य अवस्था भइरहेछ, त्यो जारी नै छ। अब भोलिभोलिको अवस्था हेरेर निर्णय हुन्छ होला, अलिक बनाउने कि अथवा समग्र शान्ति सुरक्षाको विश्लेषण गरेर अनुसार भोलिदेखि अलिकति केही खुकुलो बनाउनु नै हुन्छ।
1: गृहमन्त्री सुदन गुरूङ मृतकको परिवारलाई भेट्न सिराहाको गोलबजार जाने क्रममा स्थानीय र सुरक्षा निकायको टोलीबीच आज पनि तनाव उत्पन्न भएको छ। गोलबजार प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घर अगाडि गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारी साधनले स्थानीयले घेराउ गरेका थिए। गोलबजारमा हिजो मात्र औरही गाउँपालिका 2 तुलसीहाईका 15 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। गणेशको मृत्युपछि गोलबजार लगायतका क्षेत्रमा हिजोदेखि लगाइएको कर्फ्यू जारी छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा आज साँझ 5 बजेदेखि

0: भोलि बिहान 6 बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी गरेको छ। प्रशासनले वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाईपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। सुनसरी घटनालाई लिएर वीरगंजमा पनि प्रदर्शन सर्किन थालेपछि प्रशासनले हिजोदेखि रातीको समयमा निषेधाज्ञा लगाउँदै आएको छ। आज दिउँसो मात्रै सामाजिक सद्भाव कायम गर्न वीरगंजमा सर्वदलीय सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको थियो। जिल्ला प्रशासन कार्यालय पर्सबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो।
1: केही दिनदेखि अशान्त तराईका जिल्लाबारे राष्ट्रिय बहस भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, प्रमुख पार्टीका शीर्ष नेताहरू सबैले सामाजिक सद्भाव कायम गर्नका लागि छलफललाई तीव्रता दिएका छन्। राष्ट्रपति पौडेलले आज प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झालाई शीतल निवासमा बोलाएर छलफल गर्नुभएको छ। यादव र झा दुवै मधेसी समुदायको भएकाले राष्ट्रपति पौडेलले सुनसरी लगायतका जिल्लामा भड्किएको हिंसाबारे सुझाव दिनुभएको हो। राष्ट्रपति पौडेलसँगको भेटपछि पूर्व राष्ट्रपति यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ।
2: र म आग्रह गर्न चाहन्छु सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई, क्राइसिसको बेलामा हामीले सिर्फ सरकारलाई नै छोडेर नागरिकको समुदायको जिम्मेवारी छ कि हाम्रो राष्ट्रमा कसरी शान्ति रमन चयन स्थापना होस् र हामी चाहिँ एकबद्ध भएर राष्ट्रिय एकतामा खलबल नहोस्, राष्ट्रलाई एकताबद्ध लिएर अगाडि बढ़ौं भनेर यही सन्दर्भमा छलफल पनि भएछ र मेरो चाहिँ त्यही लाइनमा मेरो चाहिँ के भन्छ आग्रह छ नेपाली जनतासँग।
1: हिजो मात्रै राष्ट्रपतिसँग भेट्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल रासोपाका सांसदसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण उच्च सतर्कताका साथ परिचालित भइसकेकोले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभएको छ। त्यसै गरी उहाँले अन्य दलका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। छलफलपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीले सक्रिय पहल लिनुपर्ने विषयमा कुराकानी गर्नुभएको जानकारी दिनुभयो।
3: यसलाई चाहिँ कुनै एउटा छिटफुट घटनाको रूपमा मात्रै लिनु हुँदैन र हुन पनि होइन। जसरी सुनसरीमा भयो तर यो फैलिँदै फैलिँदै सर्लाही अरू जिल्लाहरूमा पनि फैलिसकेको अवस्था छ। त्यो यसलाई आइसोलेटेड घटनाको रूपमा पनि लिनु भएन र यस पश्चात हुँदैन कि भनेर पनि सोच्नु हुँदैन। यस पश्चात पनि निरन्तर हुन सक्छ, त्यो सोचेर नै समाधानको बाटोमा लाग्नुपर्छ र तयारी गर्नुपर्छ। उहाँले यो एउटा घटना मात्रै सुझाए पुग्छ है भनेर उहाँले नसोच्दा हुन्छ। त्यही हामीले सुझाव पनि दिएका छौं र त्यही भएर हामीले जुन सुझाव दियो त्यसलाई लागू गर्नका लागि उहाँहरूले चाहिँ लाग्नु पर्दछ।
1: राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेस र विभिन्न पक्षसँग भएका सम्झौता कार्यान्वयन नगरी रद्दीको टोकरीमा फालिएपछि यस प्रकारका समस्याहरू देखिने गरेको बताउनुभयो। संघीयताका सम्बन्धमा उठेका प्रश्नको जवाबमा भने प्रधानमन्त्री शाहले आफू संघीयताको विरोधी नभएको प्रष्ट पार्नु भएको महतोले सुनाउनुभयो।
4: एउटा कुरा बडा प्राइम मिनिस्टरले प्रश्नमा भन्नुभयो, यो संहिता विरोधी सपनामा पनि नसोच्नु होला। त्यो संहितालाई कसरी बलियो बनाउने नै ऊ हो, त्यो संरचनामा त्यो चाहिँ परिवर्तन ल्याउने कुरा थियो, तर त्यहाँ सन्देश चाहिँ गलत गएको छ, त्यसलाई सुधार्नुपर्छ। त्यसैले संहिता विरोधी हाम्रो पार्टी पनि होइन।

0: के गर्यो भन्ने कुरा भन्दा पनि आफूहरूले बोलेको कुरा पूरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलमा डाक्टर राउत, मन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीप मिया अन्सारी, रामके शर्मा, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए। बैठकमा उनीहरूले प्रधानमन्त्रीले हालै राष्ट्रका नाममा सम्बोधन गरेको कदम सकारात्मक रहेको बताए पनि उक्त कदम केही ढिलो भएको सुझाव दिएका थिए।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आज विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गर्नुभएको छ। समाजमा आपसी एकता कायम राख्न आयोजित उक्त छलफलपछि धार्मिक नेतृत्वले एक संयुक्त विज्ञप्ति समेत जारी गरेका छन्।

0: भर्चुअल संवाद गर्नुभएको हो। छलफलमा काठमाडौँमा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए। कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशका सिराहा, धनुषा, सप्तरी, पर्सा लगायतका जिल्लामा उत्पन्न तनावको समाधानका लागि सभापति थापाले प्रदेश र स्थानीय सरकार प्रमुखलाई काम गर्न आग्रह गर्नुभएको हो।
1: नेपाली कम्युनिष्ट पार्टीले सुनसरी, सिराहा लगायत तराई मधेसमा भएका घटनाको छानबिन गर्न उच्च स्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठनको माग गरेको छ। आज बसेको कार्य संयोजक समिति बैठकले यस्तो गम्भीर परिस्थिति उत्पत्तिका कारण झडपका घटना तथा स्थानीय प्रशासन एवं सुरक्षाकर्मीको भूमिका छानबिन हुनुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
0: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि आजको राष्ट्रिय सभा बैठक मार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। यस्तै सशस्त्र प्रहरी बलले पनि हिंसा, तोड़फोड़, आगजनी र धार्मिक सहिष्णुता बिथोल्ने गतिविधिमा संलग्न नहुन नागरिकहरूलाई अपील गरेको छ। शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले पछिल्लो समय देखिएका घटनाले बाल बालिकाको शिक्षाको संरक्षणको लागि असर परेको भन्दै यस्ता कार्य बन्द गर्न भनेको छ।
1: तराई मधेसका विभिन्न जिल्लाबाट प्रदर्शनमा उत्रिएका 36 जनालाई प्रहरीले पक्राउ गरेको छ। कर्फ्यू लगाइएका क्षेत्रमा नियम तोडेर प्रदर्शन लगायत सामाजिक सद्भाव खलल पुर्याएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सबैभन्दा धेरै धनुषामा पक्राउ परेका छन्। प्रहरीका अनुसार धनुषाबाट 19 जना, सर्लाहीबाट 9 जना, सिराहाबाट 5 जना, महोत्तरीबाट 2 जना र पर्साबाट 1 जनालाई प्रहरीले पक्राउ गरेको हो। आज पनि सुनसरी सहित सिराहा, सप्तरी, धनुषामा कर्फ्यू लगाइएको छ। पर्सामा निषेधा जारी छ। हिजोको तुलनामा आज प्रदर्शन कम भएको छ। सिराहामा भने केही बेर झडप भएको थियो। त्यस्तै सुनसरीका मृतक दुवैका परिवारले गृहमन्त्रीसँग सहमति भएपछि सब बुझेका छन्।
0: नेपाल परिवेशमा शेयर बजारमा सामान्य करेक्सन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: पाकिस्तानको ब्रड पीकमा गएको हिम पहिरोपछि हिजो साँझदेखि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी कार्य आजका लागि स्थगित गरिएको छ। प्रतिकूल मौसमका कारण खोज तथा उद्धार अभियान रातभरका लागि रोकिएको हो। पाकिस्तानी अधिकारीहरूका अनुसार खोजी अभियान भोलि पुनः सञ्चालन गरिने बीबीसीले जनाएको छ। हिम पहिरोमा परेका 10 जना पर्वतारोही मध्ये हालसम्म 4 जनाको शव फेला परेको छ। फेला परेका शव मध्ये ओमानकी नादिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पूर्वबहादुर गुरूङ युक्ताको पहिचान भएको छ। अन्य 2 जनाको पहिचान खुलाइएको छैन। विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित अन्य 6 जनाको अवस्था अझै अज्ञात रहेको छ। हिम पहिरोमा परेका 10 जना मध्ये 6 जना नेपाली रहेका छन्। पाकिस्तानको अल्पाइन क्लबले सम्पर्कविहीन पर्वतारोहीहरूको नाम सार्वजनिक गरेको छ। उनीहरूमा ओमानकी नादिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङजोङ, अमेरिकाकी मालोरी गाइस तथा नेपालका निर्मल पूर्जा नेम्स दाई, पूर्वबहादुर गुरूङ युक्ता, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा।

0: भएका छन्। उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम, हिम पहिरोको जोखिम र कठिन भूगोलका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको छ। निर्मल पूर्जा विश्वका 14 वटा 8000 मीटर भन्दा अग्ला हिमाल सबैभन्दा छोटो समयमै आरोहण गर्ने कीर्तिमानी पर्वतारोही हुन्। सन् 2018 पर्वतारोहण क्षेत्रमा दिएको योगदानका कारण उनलाई बेलायत सरकारले एमबी सम्मान प्रदान गरेको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले पाकिस्तानको ब्रड फेकमा हिम पहिरोमा परि सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीहरूको छिटो र सुरक्षित उद्धारका लागि पाकिस्तानका सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा इस्लामाबाद स्थित नेपाली दूतावासले पाइन क्लब अफ पाकिस्तान एसटीपी लगायत सम्बन्धित सबै निकायसँग प्रभावित पर्वतारोहीहरूको शीघ्र तथा सुरक्षित उद्धारका लागि निरन्तर समन्वय गरिरहेको उल्लेख गरेको छ।
1: सरकार र लघुवित्त वित्तीय संस्था संघर्ष समिति बीच आज दोस्रो चरणको वार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोली र आन्दोलन पक्षका प्रतिनिधि बीच समस्या समाधानका लागि छलफल भएको छ। आन्दोलनरत पक्षले आज 14 बजे माग सरकारी पक्षलाई बुझाएको छ। अहिले वार्ताको पछिल्लो विवरण भने प्राप्त हुन सकेको छैन। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलनले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न तत्काल कदम चाल्न माग गरेका छन्। उनीहरूले काठमाण्डुको माइतीगर मण्डलामा केही दिनदेखि धरनासँगै वार्तालाई पनि निरन्तरता दिएका छन्। अनसन्नत पक्षको मागलाई सम्बोधन गर्ने गरी सरकारले हिजोदेखि औपचारिक संवाद शुरू गरेको हो। आजको बैठकमा संघर्ष समितिले राखेका मागका विषयमा छलफल भए पनि निचोड़ के भयो भन्ने आइसकेको छैन।
0: आन्दोलनरत एमबीबीएस तथा बीडीएस इन्टर्न विद्यार्थीले प्रधानमन्त्री बालिन्द्र शाह बालिनलाई पत्र पठाएर आफ्ना माग पूरा नभए आमरण अनसनमा बस्ने चेतावनी दिएका छन्। आज एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेड एकरूपता अभियान नेपालका संयोजक दिल्ली हरिजनले पत्र पठाएर प्रशिक्षार्थी चिकित्सकका माग सम्बोधन गर्न आग्रह गर्नुभएको हो। लामो समयदेखि आन्दोलन गर्दै आएको र सरकारका विभिन्न निकायले आग्रह गर्दा पनि माग पूरा नभएको उहाँले स्मरण गराउनुभयो। प्रशिक्षार्थी चिकित्सकले आफ्ना 5 वटा माग साउन 18 गतेभित्र कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। तोकिएको समय सीमाभित्र माग सम्बोधन नभए साउन 19 गतेदेखि आमरण अनसन शुरू गर्ने चेतावनी उनीहरूले दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित कार्यदलले तयार गरेको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकबाट यथाशीघ्र निर्णय गरी कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ। विशेष गरी स्वास्थ्य सेवाको 8 तहको प्रारम्भिक तलबमानको 50% बराबरको निर्वाह भत्ता नेपालका सबै सरकारी तथा निजी मेडिकल कलेजमा समान रूपमा लागू गर्नुपर्नेमा उनीहरूको जोर छ।
1: राष्ट्रिय सभाको आजको बैठकले संविधान सभाका सदस्य एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ। हिजो प्रतिनिधि सभाको बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। अब राष्ट्रिय सभाको अर्को बैठक 18 गते बस्नेछ।
0: व्यावसायिक प्रांगरिक तथा जैविक मल उत्पादकको विवरण संकलन अभियान शुरू भएको छ। प्रांगरिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादक बीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिनुभयो। मन्त्री चौधरीले प्रांगरिक मल, भर्मी कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त प्रयोग वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गर्नुभएको छ। उत्पादकहरूले क्यूआर कोड स्क्यान गरेर वेबसाइट मार्फत आफ्नो विवरण अनलाइनमा दर्ता गर्न सक्नेछन्। विवरण दर्ता गर्ने अन्तिम मिति 2023 साउन 21 गतेसम्म छ। मन्त्रालयले सबै व्यावसायिक प्रांगरिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वरा शक्ति संरक्षण तथा प्रांगरिक कृषि प्रवर्धनको अभियानमा सहभागी हुन आह्वान गरेको हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्जिनियर कम्प्यूटर राकेश कुमार दास विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनी विरूद्ध आज विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार दासको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको भन्ने उजुरी आयोगमा परेको थियो। अनुसन्धानका क्रममा दासले प्रतिष्ठानमा नियुक्ति लिने क्रममा भारतको बिहार स्कूल एक्जामिनेशन बोर्ड पटनाबाट प्राप्त इन्टरमिडिएट तह तथा श्री वेंकटेश्वर विश्वविद्यालय तिरूपाती भारतबाट प्राप्त कम्प्यूटर साइन्स विषयमा ब्याचलर अफ इन्जिनियरिङको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि उनी विरूद्ध मुद्दा दायर गरिएको हो। आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिम कैद र जरिवाना सजाय माग दावी गरेको छ।
4: देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ। उपभोक्ताहरू ग्यास सप्लायर्स कहाँ लाइन लाग्न थालेका छन्। एक सिलिण्डर ग्यास पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता उपभोक्ताले सुनाएका छन्। निगमले फागुन अन्तिमदेखि आधा सिलिण्डर ग्यास वितरण गरिएको थियो। असार अन्तिमदेखि भरि सिलिण्डर वितरण हुँदा उपभोक्ताबाट माग बढ़ी हुन थाल्यो। मुख्यत यही कारण साउन पहिलो हप्तादेखि नै बजारमा भरि सिलिण्डर ग्यास पाउन मुस्किल परेको हो। बजारमा उपभोक्ताले ग्यास नपाउँदा नेपाल आयल निगमले भने कुनै अभाव नरहेको दावी गरिरहेको छ। बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासमा सेवाग्राहीको लामो लाइन लागेको छ।
5: सातको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक 12 अंकले बढ़ेको छ। त्यससँगै नेप्से परिसूचक 2685 विन्दुमा कायम भएको छ। यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो, जसले गर्दा समग्रमा यो साता नेप्से 50 अंक घट्न पुग्यो। गत शुक्रबार नेप्से 2734 विन्दुमा कायम भएको थियो। आज कारोबार रकम केही बढ़ेको छ। हिजो 3.38 अर्ब करोड़को कारोबार भएकोमा आज 3.75 अर्ब करोड़ रूपियाँको भएको छ। आज 180 कम्पनीको शेयर मूल्य बढ़दा 82 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको स्वायत्त क्षेत्र सिउटामा प्रवेश गरेपछि सीमा क्षेत्रमा ठूलो संकट उत्पन्न भएको छ। सीमा पार गर्ने क्रममा भएको भागदौड़ र समुद्री मार्गको जोखिमका कारण कम्तीमा 18 जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिसहरूले मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सियाटोमा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। यति ठूलो संख्यामा आप्रवासीहरू एकैपटक सिउटातर्फ प्रवेश किन गर्न थाले भन्ने कारण भने स्पष्ट हुन सकेको छैन। तर रोजगारीका सीमित अवसर र कमजोर आर्थिक अवस्थाका कारण उनीहरू युरोपतर्फ आकर्षित भएको अनुमान छ। मोरक्कोले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि स्पेनको सर्वोच्च अदालतले समुद्री मार्गबाट स्पेन पुगेका आप्रवासीलाई कानूनी प्रक्रिया पूरा नगरी तुरन्तै फिर्ता पठाउन नहुने फैसला गरेको थियो। केही अधिकारीहरूले यही निर्णयले आप्रवासीलाई आकर्षित गरेको बताएका छन्।
5: सात वर्षदेखि अमेरिका बसेका आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून ल्याउने तयारी भएको छ। योसँगै अमेरिकामा बसोबास गरिरहेका H1B भिसा वाहकहरू सहित लाखौं मानिसहरूका लागि ग्रीन कार्ड प्राप्त गर्ने नयाँ अवसर खुल्ने भएको हो। विगत सात वर्षदेखि लगातार अमेरिकामा बस्दै आएका व्यक्तिहरूलाई ग्रीन कार्डका लागि आवेदन दिन अनुमति दिने प्रस्ताव गरिएको एक नयाँ विधेयक अमेरिकी सिनेटमा पेश गरिएको छ। यो विधेयक डेमोक्रेटिक सिनेटर एलेक्स पडिलाले संसदमा पेश गर्नुभएको हो। यदि यो कानून बनेको खण्डमा लामो समयदेखि अमेरिकामा रहँदै आएका लाखौं मानिसहरूका लागि स्थायी बसोबासका लागि नयाँ बाटो खुल्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
4: नेपाल परिवेशमा अब खेल समाचार। युरोपेली फुटबल महासंघ यूएएफएले विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको छ। फिफाले आफ्नो हिस्सेदारी निजी लगानीकर्तालाई बेच्ने प्रस्तावको विरोधमा यूएएफएका सबै 55 सदस्य देशले विश्वकप बहिष्कारको चेतावनी दिएका हुन्। फिफाले घोषणा गरेको प्रस्तावबारे छलफल गर्न बोलाइएको यूएएफएको आपतकालीन बैठकमा यो निर्णय गरिएको हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल प्रतियोगितामा निजी लगानीकर्ता भित्राउने र प्रतियोगिताको स्वामित्वको केही अंश बिक्री गर्ने विवादास्पद योजना अघि सारेपछि फुटबल जगतमा तनाव सृजना भएको हो। यस प्रस्तावको विरोधमा यूईएफएले यसअघि नै दुई वक्तव्य जारी गरिसकेको छ। अहिले सबै सदस्य देशले बहिष्कारका पक्षमा मतदान गरेपछि यूएएफएले अडानलाई पुनः पुष्टि गरेको हो। यसका लागि फिफाले आफ्ना 211 सदस्य राष्ट्रबीच मतदान गराउँदैछ। फिफा अध्यक्ष इन्फान्टिनोले यो प्रस्तावलाई समर्थन गर्ने राष्ट्रलाई 4 करोड़ अमेरिकी डलर दिने प्रलोभन दिएका छन्। उनले आगामी सेप्टेम्बर 19 तारीकसम्ममा यो योजना स्वीकार गर्न सदस्य राष्ट्रहरूलाई समय सीमा पनि तोकेका छन्। फिफाको भित्री योजना अनुसार यदि यो प्रस्ताव पारित भए अमेरिकाको थ्राइफ इटर्नल नामक भेन्चर क्यापिटल फर्म यसमा प्रमुख लगानीकर्ता बन्नेछ।
5: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिकोणात्मक एक दिवसीय सीरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली क्रिकेट टोली आज साँझ काठमाडौँ आइपुगेको हो। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरे। लीग टू अन्तर्गत नेदरल्याण्डस सिरिजका 4 खेलमा पराजित भएको थियो। यो सिरिजमा खराब प्रदर्शनसँगै ओमानमा क्यानाडा सम्मिलित सिरिज खेल्नु अघि नेपालको 32 खेलबाट 24 अंक छ। नेपाल अंक तालिकाको 6 स्थानमा छ। अब बाँकी रहेका 4 खेल जितेर 4 बन्ने सम्भावना लगभग सकिएको छ। नेपालले बाँकी रहेका 4 खेल जित्दा 8 खेल खेल्न बाँकी रहेको मान्ने कुनै पनि खेल नजिते मात्र नेपालको सम्भावना हुनेछ। नेपालको एक दिवसीय मान्यता पनि संकटमा परेको छ। नेपालका कप्तान रोहित पौडेलले नेदरल्याण्डसको नतिजाबाट समर्थकबाट धेरै आफ्नो टोली निराश रहेको बताएका छन्। भ्रमणमा लिएको आशा अनुरूप खेल्न नसक्नुले निराश रहेको र अब आगामी ओमान श्रृंखलामा केन्द्रित हुने उनको भनाई थियो। स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले ब्याटिङसँगै फिल्डिङमा पनि नेपालले खराब प्रदर्शन गरेको बताए। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै रोहितले आगामी श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जगाउने लक्ष्यका साथ मैदानमा उत्रिने बताए।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: देवानगंज घटनाका मृतकको शव आफन्तले बुझे। सिराह जान लागेका गृहमन्त्रीलाई स्थानीयको अवरोध।
4: आन्दोलनरत लघुवित्त पीड़ित र सरकार बीच दोस्रो दिन पनि वार्ता। आफ्ना माग पूरा नभई आमरण अनशन बस्ने एमबीबीएस र बीडीएस इन्टर्न विद्यार्थीको चेतावनी।
5: ब्लड फ्रिक हिम पहिरोमा हराइरहेका पर्वत आरोहीहरूको खोजी रोकियो। 4 जनाको सफेला निर्मल पूर्जा सहित 6 जना अझै सम्पर्कविहीन।
4: स्पेन प्रवेश गर्न खोज्दा आप्रवासीहरू बीच भागदौड़। 18 जनाको मृत्यु। 7 वर्षदेखि अमेरिका बसेका आप्रवासीले पनि ग्रीन कार्ड पाउने गरी कानून ल्याइँदै।
5: र त्रिकोणात्मक सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता। एक दिवसीय मान्यता जोगाउने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाई।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: नेपाली सेवाको संस्थापकबाट गोनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: बिनिका दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिश पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माऊ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ़ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकर्मीबारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जारी तनावबीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने,
2: त्यसमा सबै धर्मगुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख्ने, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा चाहिँ केही गलत गर्ने के पात्रहरू चाहिँ हुन्छ त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउन्, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपतिका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम हाम्रो आगो जस्तै लगाएर भन्ने निभाउने काम हाम्रो हामीले त्यो समाजले शक्ति हामी भएको छ जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहयोग काम गर्ने सबै साथीले काम गर्नु होला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति दिवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै गएर त ठिक छ, अब यहाँ परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीको एफआईआर किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गएर छ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुरले हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
6: भइरहेको छ, अब पक्षी पनि जिल्लामा पत्ता किरा सत्तरीमा पक्षी छ, भन्सामा पक्षी छ, अनि पर्सामा चाहिँ तर पछि पटनाहरू भइरहेका छन्। अनि पत्ता
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिधा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिधाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय. गत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्. बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए. राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्. स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो. विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढ़ेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए. हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो. स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो. मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ. आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ. सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.

0: 99.4 Radio Taha Sanchar Studio Time.
1: It's 9 p.m.

समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरूको अगाडि?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: भनेको यो बीचमा चाहिँ जानुभयो जाजरकोट?
1: गए तर फर्के।
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी दोइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सके।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदन।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेका छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्छ
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने मान्छे
1: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ। त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौं।
0: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि, त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
1: हामी त गरि नै रहेछौँ। हाम्रो कामै त के हो र, सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि। होइन, धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ, होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डीडीएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
0: के हो यो डीडीए भनेको?
1: डीडीएको भनेको घरको वर्गीकरण गरिरहेछ कि, होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंशभण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंशभण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंशभण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंशभण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
0: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर, संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर, अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
1: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो, होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो, होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यलताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो, होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ, होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
1: म आफै भोगिरहेको छु, होइन, म आफै पीड़ित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने, हामी चुनावमा जाँदै गर्दा पनि, मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौ भन्ने नै थियो।
0: अनि त्यस अनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
1: मान्छेहरू त घर टराले जस्तो अस्ति हावाहुरी थियो तरा उडाए, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
0: तपाईँ अनि के भनेर जवाब दिनुहुन्छ?
1: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ, होइन, उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्य राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
0: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदिए हुन्थ्यो भन्ने लागेको हो कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
1: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डीडीएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै, होइन, जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
0: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
1: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस्, होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन, किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो, त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले। त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागजहरू हराइराखेका छन्, होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
0: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
1: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीको समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जो यो समाज मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्षको एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
0: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोती घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने हो त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
1: सामाजिक सुधारका काम सायद जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मधुर परिवारमा जन्मेको एउटा मधुरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दाखेरि म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सायद टाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
0: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
1: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातका आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने भने